0: Wawazu, mipango radio network. Utapani sunde hunguncha, nepali khabar.
1: Nepali khabar ma aba bitripushta ka khabar. यति बेला झापाको गिरीबन्दी चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गति श्रमिकका गीत बगान भरे गुन्जुन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक नै, बरु चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 भन्दा बढ़ी र झापाका 30 भन्दा बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरै जसो दैनिक ज्यालादारीका छन्।
2: चिया उद्योग बन्द भएको अन्तिम बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएशन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। सरकारले स्थानीय तहको काम र कार्यवाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानून व्यवस्थाका लागि प्रस्ताव गरेको हो।
2: पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 देखि 12 सम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले देशमा 13,51,167 प्रतिष्ठान तथा व्यावसायिक इकाईको विवरण संकलन गरेको जनाएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणना 2082 हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गणनामा कागजी प्रश्नावली र ई सेन्सस दुवै माध्यमबाट तथ्याङ्क संकलन गरिएको जानकारी दिएको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषदहरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषदको सभापतिमा मनोनित गर्नुभएको छ।
1: निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको द्वितीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थ मुभर्स र ग्लोबल आईएमई पैकृत समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एमएडब्ल्यू र अर्थ मुभर्सका तर्फबाट एफएनआर प्रमुख संजय देव यादव र ग्लोबल आईएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
2: अब शेयर बजार सोमबार पनि नेप्से परिसूचक 2,700 बिन्दुमा बन्द भएको छ। पछिल्लो 5 कारोबार दिन नेप्से 2,700 बिन्दुलाई परीक्षण गर्दै स्थिर अवस्थामा छ। लगानीकर्ता पर्ख र हेरेको अवस्थामा रहँदा नेप्सेको स्थिरता पनि कायमै रहेको हो। अघिल्लो कारोबार दिन शुक्रबार 2,702.11 बिन्दुमा बन्द भएको नेप्से सोमबार 2,709 बिन्दुदेखि खुल्ला भएको थियो।
0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन्। स्विजरल्याण्डको लुसियन शहरस्थित बुर्गेनस्टक रिसोर्टमा आइतबार भएको वार्ता 18 घण्टासम्म चलेको थियो। हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौं। बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने वार्तामा अमेरिका र इरानका उच्च अधिकारीहरू सहभागी थिए।
1: अब खेल खबर। विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 को समय चे अन्तर्गत आज राति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनेल मेस्सीले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाएका हुन्। खेलको शुरूआती 9 मिनटमा मेस्सीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरेका छन्। यो खेलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन्। पहिलो गोल सँगै 17 गोल पूरा गर्दै युरोस्लाव क्लोजको रेकर्ड तोडेका मेस्सीको अब विश्वकपमा कुल गोल संख्या 18 पुगेको छ। त्यस्तै आजको खेलमा पोर्चुगल र उज्बेकिस्तान बीच 10:45 बजे खेल तोकिएको छ भने इंग्ल्याण्ड र घाना बीच बुधबार 1:45 बजे, त्यस्तै पानामा र क्रोएसिया बीच 4:45 बजे, कोलम्बिया र कंगो बीच भोलि 7:45 बजे खेल हुने भएको छ।
2: अब विचार विश्लेषण। राष्ट्रपा महाधिवेशनका राजनीतिक सन्दर्भ शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेएनजी आन्दोलनका नाममा भएको गत भदौ 24 को विध्वंसले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचीन व्याख्या अहिलेसम्म हुन सकेको छैन। जेएनजी आन्दोलनको परिणामका रूपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ। नेपाली जनताको बढ़ी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाषीहरू खड़ा गर्न थालिएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको प्रस्तुति नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन्। प्रधानमन्त्रीले नवनिर्वाचित संसदको मान र मर्यादा राखेका छैनन्। संसदमा उनी अत्यन्त चञ्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन्। प्रधानमन्त्रीका रूपमा बालेन्द्रका व्यवहारका बारेमा संसदमा छलफल हुनुपर्ने हो, त्यो हुन सकेको छैन। स्वयं राष्ट्रपतिका लागि यो राम्रो संकेत मान्न सकिँदैन।
1: त्यस्तै न्यायालय न्याय मन्दिर बन्न सकुन् शीर्षकमा प्राध्यापक देवीभक्त ढकालको विचार हिमालय टाइम्समा छापिएको छ। न्यायाधीशको आदेश र फैसलाको भाषा डाक्टरले लेख्ने अस्पष्ट प्रेसक्रिप्सन जस्तो क्लिष्ट र रहस्यमय हुनुहुँदैन। कानून नजान्नेले पनि न्यायाधीशको आदेश र फैसला पढेर कानून बुझोस् र सिकोस् भन्ने लोक कल्याणकारी भाव हुनुपर्छ। न्याय महँगो र अपारदर्शी हुनु भनेको गरीबका लागि कानूनको मरण हुनु बराबर हो।
2: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध। वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा स्थानीय निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: सूचना संगीत मनोरंजन को अटल साहिनो, यो हो रेडियो साहिनो 99.88 MHz।
4: साहिनो समय सूचक अहिले बिहान को 6 बजे 6 AM यति बेला बिहानको 6 बजे अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
7: सन्तोष बन्दरसँगै म प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
8: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
7: आज 2083 साल असार 9 गते मंगलबार जुन 23 तारीक 2026 नेपाल सम्मत 1146 ज्योत शुक्ल पक्षको 9 मी तिथि अन्तर्राष्ट्रिय एकल महिला दिवस।
8: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
7: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
8: राष्ट्रपतिको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा,
7: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक हुने, बाल बालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
8: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा,
7: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जितसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इंग्ल्याण्ड र घानाबीच पहिलो खेल हुने, अन्य 2 खेल पनि हुने।
9: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरको सबैभन्दा शुरूमा, नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसंग।
8: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चालू आर्थिक वर्ष 2082/83 11 महिनामा 2,77,96,72,00,00 रूपियाँको वस्तु निर्यात भएको अनुसार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको 11 महिनामा हुने 2,47,57,02,00,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष 2081/82 भने नेपालबाट 2,77,03,02,00,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो। इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ। यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किदो छ। चालू आर्थिक वर्षको 11 महिनामा निर्यात वृद्धि दर 12.28% छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा साउनमा 95.75%, भदौमा 88.57%, असोजसम्ममा 89.64%, कार्तिकसम्ममा 77.51% र मंसिरसम्ममा 58.17% निर्यात बढ़ेको थियो। त्यस्तै पुसमा 43.76%, माघसम्ममा भने 32.19%, फागुनसम्ममा 20.83%, चैतसम्ममा 18.646% र वैशाखसम्ममा 14.25% निर्यात वृद्धि दर रहेको तथ्याङ्क मौले गरेको छ। यसै चालू आर्थिक वर्षको 11 महिनामा 1,13,18,32,00,00 रूपियाँको प्रशोधित सोयाबीन कन्टेनर निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले त्यस्तो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको छ। यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पानी प्रभावका विषयमा सीआईएमसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
10: सबै कुरा किनेरै खान थाल्यो, हामी अहिले बढी विलासी पनि भयौं र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो जेनेरेसनको आयो भन्दा सकिन्छौँ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ प्रभावित भएको देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
11: करोडौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन्, पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबाट मलाई लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही कुरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागि हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपालगंज हुँदै काठमाडौँ ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो पत्रकारसँग भन्नुभयो,
12: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 दफा 21 समयका आधारमा अनुरोध छ भन्ने गोराको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चो ललितपुरको चरण 549 मिति 2083 3/8 पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्दे जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घरमै हालको ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैगो आवास आयोगमा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा पत्रास गर्दै जाने क्रममा निजीलाई चाहिँ मिति 2083

0: पाएको निम्ति कानूनको हित पुर्याए पक्राउ गर्ने आवश्यक कार्यको लागि सबैले कार्य गर्छ। यस कार्यालयमा कार्य प्रमुख श्याम प्रसाद यादवको जिम्मा लगाइ पठाइएको भनेर सागर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ निबन्धन पठाएको छौँ।
1: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी, राहदानी छपाईको ठेक्का पाउने दुई जर्मन कम्पनी, कम्पनीका चार संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने दुईजना गरी 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। हतियारका प्रवक्ता सुरेश नेपालीले मुद्दाका प्रतिवादी विरूद्ध 10,13,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, कैद सजाय र हिना मिना भएको रकम असुल गर्न मागदाबी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रु घन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सुनिश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्याङ्कन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदलियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष,
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यति नै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो योजना लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम.
0: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल, बानेश्वर, जर्मल र ओम अस्पतालमा.
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5242-5523.
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास. विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.

0: सम्पर्क 01-5421-708 01-5421-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ। नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एटीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो। त्यस्तै रोकिएन आयल निगमको कमाल धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश्वर लम्सालले खबर लेख्नु भएको छ। अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो। सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेटाएको खबर पाउँदैछ। त्यस्तै प्रतिनिधि टुङ्ग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुङ्गिँदा स्थगित भएको छ। दिनभर प्रतीक्षा गरिरहेका र साँझ 6 बजे बन्द सत्र स्थगितको घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए। यस्तै विधान संशोधन सम्बन्धी मसौदा प्रस्तावमा 158 सदस्य केन्द्रीय समितिको व्यवस्था गरिएको छ भने जसमध्ये 1 सभापति र 79 केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ। 51 सदस्य सभापतिले मनोनयन गर्ने छन् भने 7 प्रदेश सभापति प्रवेण केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सभापति पनि स्वत केन्द्रीय सदस्य हुनुहुन्छ। राष्ट्रपतिले केन्द्रीय सदस्य निर्वाचन व्यक्ति मात्र पदाधिकारीका लागि गोप्य हुने व्यवस्था योग्य हुने व्यवस्था गरेको छ। 19 सदस्य पदाधिकारी मध्ये 1 वरिष्ठ नेता, 2 उपसभापति, 1 महामन्त्री, 3 सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष प्रवक्ता र 3 सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मसुदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मसुदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 43,000 देखि 44,000 को हारारीमा प्रतिनिधिहरू सहभागी भएका छन्।
1: राष्ट्रसभा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै राष्ट्रसभाको नेतृत्व तहाँ समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी, आदिवासी, दलित, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्र थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान राष्ट्रपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको सुसंगत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर उपलब्ध गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चुलो शीर्षकमा पर्वत पोर्टेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कमिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार, कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा एके बन्जारे लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसिहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालक आरोपलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा माग सहित सांसद एवं अधिवक्ता मधु कुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ। अर्को खबर छापिएको छ, चार अध्यादेश निष्क्रिय गराउँदै सरकार शीर्षकमा ईश्वरी सुवेदीले लेख्नुभएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका आठ अध्यादेश मध्ये चारवटा निष्क्रिय गराइनु भएको छ। बिहिबार चार अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी चार अध्यादेशलाई 60 दिने अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। चार विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छ। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 पछि अध्यादेशलाई निरन्तरता दिनु हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घरजग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवर्तन सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुन्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तर निकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रिलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 माग गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नुभएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नुभएको हो। बाँकीको राप्ती सुनारी गाउँपालिका एककुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कतार इनर्जीको रास लफाङ औद्योगिक क्षेत्र स्थित बाजान ग्यासको आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यस बारेमा जानकारी गराएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 बजेतिर विस्फोट हुँदा आग लागि भएको थियो। राष्ट्र लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी वान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लोइस शहरस्थित बुगेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री केयर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्रिपरिषदका सदस्यहरूबाट लगातार दबाव आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तीव्र बनाएको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान देम्बेले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसरी कप्तान किलियन एम्बाप्पेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जेमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अंक जोड्दै दोस्रो स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 8:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
3: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई फिक्स राउटर, नाम एक हार्मनी, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोम, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। साझा खबरमा अब शिक्षण सुधारको कुरा। पठन पाठनमा परम्परागत भन्दा पनि आधुनिक र वैज्ञानिक शैली अप्नाउनु पर्नेमा हिजो आज बहस भइरहेको छ। पठन पाठनमा सिकाइ विधि र अभिभावकको भूमिका कस्तो हुन्छ, हामीले शिक्षाविद शान्ता दीक्षितसँग सोधेका छौं।
5: दुईजना बच्चाहरू खेलिरहेछ, केही गफ परिरहेछ, उनीहरूलाई सारी बच्चाहरू सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्छन्, के कुरा सिकाइरहेछन् किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यति नै पनि इन्जोय गरिदिनु पर्यो होइन। तर हाम्रो यो योजना लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन। त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम। सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिनु, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छ कि जाँच खेल न, यो खेल न तिमीले ल कह कति जाने त मलाई भन त, तिमी जाने कि तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन, सक्दैन भने सिकाउने, सक्छ भने च्याबास भन्ने, त्यही त हो नि उसको असेसमेन्ट। डाइसहरू दियो के दियो, उसले त्यो खेल्छ होइन, दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन, र उसले दुई र एक छ भने दुईटा गेरा र एउटा गेरा राखेर अनि भन्न सक्छ कि सक्दैन। यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन्, त्यो नै हामीले बुझ्नुपर्छ। त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ। युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ, तिम्रो आमाले पेट पोख्छ, उसले बच्चा पाउँछ, उसले बुबु खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ। प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ। यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा। अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अबको अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुली हेर्छन्। बाउहरूले ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन। त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने, रमाइलो गर्नुपर्ने, त्यस्तो के त्यो पनि छ है। नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ किनभने त्यो फ्यामिली बाध्यता आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने, त त्यसमा पनि अझ मिनिङफुली काम गर्यो भने र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो, उसले पनि त अनि ऊ पो रमाइलो मान्छे नि, ऊ पनि त एउटा हकदार हो नि, बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन, बच्चाले थाहा पाइहाल्छ बुवाले यस्तो यस्तो गर्यो भनेर होइन। महिलाको लागि सशक्तिकरण सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्नु कि किन, हुन त म त्यो फिल्डमा काम गरेको होइन, यु किप बोथ अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि, अनि सजिलो हुन्छ सहज हुन्छ घरमा जाँदाखेरि, अनि मैले मात्रै पैसा कमाउनु तिमीलाई नदिनु भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त, हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाउ नि त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि घर होइन। त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलिकै सुरु भइरहेको छ, मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो।
1: शिक्षाविद शान्ता दीक्षित संघको यो कुराकानी सँगै हामी साँझमा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान छ बजेको साँझमा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुखेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 विरूद्ध भ्रष्टाचारको मुद्दा, राष्ट्रपतिको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि अधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेशको प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नीतिमा पनि बाधक, बाल बालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण, कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा,
6: अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जितसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इङ्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य दुई खेल पनि हुने।
1: साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपतिको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्। उद्घाटन सत्रमा पनि विभिन्न राजनीतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए, अनि राष्ट्रपतिको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न उनीहरूले मञ्चबाट गरेका थिए। यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा, त्यहाँ अगाडिपट्टि जो मञ्चमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्ष दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही माथि यस्तो लेखिएको छ। र अन्तिम सुझाव, आइन्दा यसरी अकुत बहुमत ल्याएर हाम्रो कन्त विजोग नफार।
6: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई मिन प्रकाश चन्द्र सन्तोष गन्धर्व विराधन, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

सूचना संगीतम मनोरंजन को अटल साहिनी यो हो रेडियो साहिनी 99.8।

साहिनो खबर सुन गरौं अहिले समका प्रमुख समाचारका शीर्षकहरुबाट।

0: विधिक संसदमा संस्कृत स्वतन्त्र पार्टीको महाधिवेशनमा महिला र आदिवासीमा समावेशी पार्ने ल्यायो उत्साह भरतपुर महानगरको 1900 नगरसभा सम्पन्न 5,51,00,000,000,000 बजेट प्रस्तुत मनसुनी प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बेलायती प्रधानमन्त्री स्मार्टद्वारा राजनामा घोषणा र विश्वकपमा मेक्सिको कृषिमा दुई गोल सँगै अर्जेन्टिना नकआउट चरणमा सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: अब खबर विस्तारमा सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ असार 5 गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नु पर्नेछ अध्यादेश स्वीकृत प्रक्रियामा भएका ढिलाइका कारण प्रतिस्थापन विधेयक समय सीमाको चाप परेको छ अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित प्रमाणित र प्रमाणीकरणको प्रक्रिया पूरा हुनु पर्नेछ विधेयक दर्ता भएको छ यस्तै अर्थ यसलाई फेरि एकपटक सुन्नुहोस् प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद विधेयक दर्ता समेत भइसकेको छ

नेकपा एमालेले जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीलाई भव्य रूपमा मनाउने भएको छ। सो उद्देश्य सहित एमाले निकट 24 वटा जनसंगठनहरूको काठमाण्डुमा भेला सम्पन्न भएको छ। भेलाले असार 14 गते देशभर विविध कार्यक्रमका साथ जन्म जयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको छ। जनसंगठन समन्वयन संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्म जयन्तीलाई रचनात्मक वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढ़ाउने विषयमा छलफल भएको थियो। सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता गरेका थिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको उक्त भेलामा बोल्नुहुँदै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्म जयन्तीलाई केवल औपचारिकतामा सीमित नराखी रचनात्मक कार्यक्रम मार्फत देशभर मनाउन अपील समेत गर्नु भएको छ। उहाँले जननेता भण्डारीले जनसरकारका विषयलाई प्राथमिकतामा राखेर विकसित गरेको राजनैतिक कार्यशैलीलाई व्यवहारमा उतार्न आजको आवश्यकता भएको औल्याउनु भएको छ। साथै पार्टीका 24 वटा जनसंगठनहरूले देशभर कार्यक्रम सञ्चालन गरी मदन भण्डारीका विचारलाई जनस्तरमा पुर्याउन सहयोग पुर्याउन उहाँले आह्वान समेत गर्नुभएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 91.6% गणना सम्पन्न भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले आर्थिक गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामी छानेले गणना अवधि भर देशभरका गणकले स्थलगत तथ्याङ्क संकलन गरी हालसम्म 13,44,500 भन्दा बढ़ी कागजी फार्म र 6,667 वटा ईसीएसएम टोकन मार्फत व्यवसायिक वितरण संकलन गरेको जानकारी गराउनु भएको छ। यसअघि सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणना 2075 917,460 वटा कागजी प्रश्नावली र 5,886 वटा ईसीएसएस प्रश्नावली गरी कुल 923,356 वटा प्रतिष्ठानको व्यावसायिक विवरण संकलन गरिएको थियो। प्रहरीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नु अघि विभागले पौडेलको निवासमा छापा समेत मारेको थियो। कृषि वन तथा बाट पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका सवालमा छलफल गर्नुभएको छ। राष्ट्रिय महाधिवेशनसँगै चितवन आइपुग्नु भएको मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिनुभएको हो। भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सह अस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको स्थलगत अवलोकन समेत गर्नु भएको छ। सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ। देशभर करिब 1 दर्जनभन्दा बढ़ी समस्याग्रस्त बाघहरू इकोजरमा राखिने भएको छ। तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब 50 हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको हो। राष्ट्रिय जीएसटीस नेपाल नेत्र ज्योति संघ भटपुराथ अस्पताल चितवन बागदेवी सामुदायिक संघ तथा रोट्याक क्लब अफ पूर्वी चितवनको संयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा करिब 500 जना सेवाग्राहीले आँखा परीक्षण औषधि वितरण तथा आवश्यकता अनुसार चस्मा प्राप्त गरेका छन्। स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित भएको आयोजकले जनाएको छ। शिविर प्रजित रुवाली शिवा नारायण चौधरी र शिशिर सिग्देलको संयोजकत्वमा सम्पन्न भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गरी समावेशिताका आधारमा केन्द्रीय कमिटिमा प्रतिनिधित्व गराउने भएको छ। पार्टीको विधान संशोधन गरी समावेशी बनाउने प्रस्ताव केन्द्रीय समितिले पारित गरेपछि महाधिवेशनमा सहभागी महिला तथा आदिवासी प्रतिनिधिमा उत्साह थपिएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय उपसभापति पदमा महिला अनिवार्य गरिएको छ। केन्द्रीय समितिका 900 जना मध्ये प्रत्येक प्रदेशबाट 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। प्रत्येक प्रदेशबाट 2 जना महिला अनिवार्य हुनुपर्ने प्रावधान महाधिवेशनमा लगिँदैछ। प्रदेशमा उपस्थित जनसंख्याको आधारमा गण्डकी र कोशी प्रदेशमा 1-1 जना जति जनजाति तथा सुदूरपश्चिम र कोशी प्रदेशमा 1-1 जना दलित अनिवार्य हुनुपर्नेछ। भरतपुर महानगरपालिकाको सोमबार शुरू भएको 900 नगरसभामा आउँदो आर्थिक वर्षको लागि 5,51,70,23,000 रूपियाँको बजेट प्रस्तुत भएको छ। महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले पेश गर्नु भएको बजेटमा आन्तरिक आयबाट र आयबाट 2,17,73,00,000 रूपियाँ जुटाउने अनुमान गरिएको छ। चालू आर्थिकको बजेटबाट 5,22,00,000,000 रूपियाँको रहेको छ। नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चालू आर्थिक वर्षमा पूँजीगत खर्च कम हुँदा विकास र निर्माण सुस्त आएको र राजस्व संकलनको लक्ष्यमा समेत केही धक्का पुगेको बताउनु भएको छ। देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहिलो खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह आएको खेलमा फ्रान्सले इराक विरूद्ध 3-0 गोलको आरामदायी अग्रता बनाएको छ। फिलान्डेसिया रंगशालामा जारी खेलको 59 मिनटमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै इराकलाई दबावमा राखेको थियो।

लियोनेल मेसीले फिफा विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएको दिन अर्जेन्टिनाले लाडासमा अस्ट्रेलियालाई 2-0 पराजित गरी नकआउट चरणमा प्रवेश गरेको छ। मेसीले गरेको पेनाल्टी प्रहार बाहिरी नपुगेपछि अर्जेन्टिनाले 90 मिनटमा अग्रता लिने अवसर गुमाएको थियो। मेसीले विश्वकपमा 7 मध्ये 3 पेनाल्टीमा गोल गर्न चुकेका छन्। उनी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाड़ी पनि हुन्। रक्षात्मक खेलको अस्ट्रेलियाको पर्खाई तोड्दै मेसीले नै अन्तमा अर्जेन्टिनालाई 38 मिनटमा अग्रता दिलाएको छ। फाकुन्डो मेडिनाको पासमा मेसीले आफ्नो परम्परागत शैलीमा पोस्टको कुना चाप्दै गोल गरेका थिए। त्यस्तै अर्को गोल 90 मिनटमा गरेका थिए। मेसीले अर्जेन्टिनाबाट विश्वकपको पछिल्लो 6 खेलमा 10 गोल गरिसकेका छन् र कुल गोल संख्या 18 पुर्याएका छन्। अर्जेन्टिनामा यो जीतसँगै समूह जीको विजेता बन्दै नकआउट चरणमा मेसी अर्जेन्टिना प्रवेश गरिसकेको छ। बिहान 7:45 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: व्यवस्थापन सम्बन्धी चार विधेयक संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा महिला र आदिवासीमा समावेशिताले ल्याएको उत्साह भद्र महानगरको 1900 नगरसभामा 5,54 करोड़को बजेट प्रस्तुत मनसूनी प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बेलायती प्रधानमन्त्री स्मार्टद्वारा राजीनामाको घोषणा र फिफा विश्वकप 2026 मेसीको कीर्तिमान सँगै अर्जेन्टिना नकआउट चरणमा। यसका साथै रेडियो साहिनो 89.8 मेगाहर्ज र साहिनो न्यूज .com/ एकैसाथ प्रसारण भइरहेको बिहान 7:45 साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साइलीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने:
3: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज
6: दान्ने कार्यक्रम ज्योतिष वास्तु।

सबैजनालाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालोतर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि

मिते पञ्चाङ्ग मेषादि बाह्र राशिफल, राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले 9841 75223 र 9806

0: अहिले सिद्ध र अर्को सूर्य भन्ने ग्रह चढेको छ, सूर्यले अलिकति रोगी रोगी पनि गराउन सक्छ, अलिकति विशेष ख्याल गरौँ, ठिक छ ग्रहहरू अलिक भनेको नमान्ने जिद्दी जिद्दी स्वभावको देखेँ मैले, त्यस्तो छ र हजुर पढाइमा पनि मन छैन, पढाइ छोड्ने ग्रह छ, बिग्रेको छ बाबुको, अब धेरै नै समस्या पर्यो पनि रत्न कवच लगाउँला है,
1: हजुर
0: नभए चाहिँ आइतबारको दिन नुन नखाने अनि एकादशीको दिन चाहिँ व्रत बस्नु पर्यो, अन्न नखाने एकादशीको दिन, यति काम गर्यो भने बाबुको लागि राम्रो हुन्छ, समस्या बाधा रोकावट आउँदैन। अब आउने कार्तिक महिना पछि दशाको शान्तिहरू पनि गर्नुपर्छ, कार्तिक पछि सङ्कटा भन्ने ग्रह पनि चल्छ बाबुलाई है। अरू के छ समस्या तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नु त?
1: त्यही भविष्यको बारे गुरु, अब जाहिर साहिर खान्छ कि खाँदैन, बाबुले के गर्छ भनेर
0: चाहिँ होइन, खाना त खाइहाल्छन् नि किन नखाने, तर ग्रह चाहिँ कमजोर छ क्या, अलिक समय बुझाइ गर्नु पर्यो। बाबु त्यही छ अहिले?
1: बाबु अहिले स्कुल गएको छ,
0: स्कुल गएको छ, उसलाई भन्नु पर्यो तपाईँले समय बुझाइ गर्नु पर्यो, ग्रहतिर राम्रो छैन रिसा यसमा नि, तपाईँ झन् धेरै ग्रह लाग्छ भन्नुभएको छ गुरुले भन्नु है, एकदम ख्याल गर्नुपर्छ भन्नु है, नभए समस्या भइहाल्छ क्या, बाधा आइहाल्छ, ग्रह नै त्यस्तो परेको छ क्या बाबुको, अब त्यो भएर अलिकति विचार गर्नु भन्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रह राम्रै देखिन्छ है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले, तपाईँहरू पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारीका लागि 9845273 9845273 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? रातमाते श्री खोलाबाट।
2: हजुर,
0: अनि हजुरको शुभ नाम तपाईँको?
2: जितबहादुर थापा।
0: जितबहादुर थापा, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ जितबहादुरजीले? छोरीको बारेमा।
2: हजुर,
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 60 साल।
0: 2060 साल।
2: हजुर,
0: भदौ महिनाको 1 गते जन्मेको समय भन्नु?
2: 2007 बजे।
0: के बार पर्छ जन्मबार थाहा छ?
2: हजुर सोमबार।
0: हजुर सोमबार है, र सुन्नुहोस् है छोरीको भन्छु म है।
2: हजुर,
0: श्री गणेशमा श्रीमती रामानुज आय नम, हाम्रो छोरीको चाहिँ 2060 साल भाद्र कृष्ण पक्षको सोमबार सप्तमी तिथिमा जन्म, राशि चाहिँ मेष राशि, भरणीको प्रथम चरण नाम आउँदो रहेछ, नानीको लीबाट नाम आएको छ, लीलामणि अथवा लीलाधर, नानीको चाहिँ लीला कुमारी नाम आउँछ है। मध्य नानी नरकमा परेको छ नानीको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक भनेर लेखिया छ। नानीको कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो कुण्डली छैन नानीको, अलिक छिटो रिसाउँदो रहेछन् कि नानी, हो कि होइन?
2: हजुर,
0: लग्नमा मंगल छ, छिट्टो रिसाउने ग्रह छ, विवाहमा आफै खोजेर आफै रोजेर विवाह गर्ने, घरबार दाम्पत्य बाधा आउने, त्यस्तो खालको ग्रह परेछ है। यस्तो हुन्छ, अब अन्तर्जातीय विवाह हुने ग्रहहरू परेको छ नानीको, विदेश यात्राहरू नानीको लागि राम्रो हुन्छ विदेशमा है, सरकारी क्षेत्र पनि नानीको राम्रो हुन्छ, नानीको चाहिँ एउटा शिला विवाह गराएर चाहिँ नै विवाह गर्न पाइयो भने धेरै कुरामा राम्रो हुन्थ्यो। शिला विवाह भन्ने हुन्छ के?
2: हजुर
0: हो, त्यो शिला विवाह गराउनुपर्छ नानीको लागि, अनि विवाहको दोष मेटिन्छ। अहिले सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ नानीको, त विदेश जाने ग्रह छ, विदेश गएकी छैनन्?
2: विदेश
0: ए

0: विदेशमा छिन्? कुन देशमा छिन् नानी?
1: टर्की।
0: टर्की भन्ने देशमा? राम्रो छ त, नराम्रो छैन त। केही समस्या छ विदेशमा? त केही समस्या देख्दिनँ म त, राम्रो छ विदेशमा त। म आएपछि, नानी आएपछि लिएर आउनुहोस्। यो माङ्गलिकको रत्न कवच लायो भने यिनको विवाह सफल हुन्छ, प्रेम सफल हुन्छ। यो माङ्गलिकको अलिक पानी अलिक धेरै पिउनुपर्छ भन्नु होला, नभए नानीलाई अलिकति पेटमा समस्या हुन्छ, हुन सक्छ। अलिक पानी पानी धेरै पिउनुपर्छ नानीले। अनि मङ्गलबारको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन। मङ्गलबारको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन, पानी अलिक धेरै पिउनुपर्छ। अब बुवा आमालाई राम्रै गर्छिन्, रिसाउनलाई झनक्क रिसाउने, फेरि छिट्टो सेलाइहाल्छिन्। यिनको यिनको नराम्रो पक्ष भनेको रिसाउने हो अलि धेरै, होइन हो? त्यो रिसलाई कम गर्नुपर्छ, कन्ट्रोल गर्नु भने ग्रह लाग्दैन, राम्रो हुन्छ भन्नु होला। विदेशमा एकदमै धेरै नै राम्रो हुन्छ विदेशमा। राम्रो छ त, नराम्रो छँदै छैन, राम्रो भइहाल्छ। तपाईँले छोरीको बारेमा चिन्ता लिनु पर्दैन, मात्र छोरीको चाहिँ विवाहको लागि चाहिँ नै
1: चिन्ता।
0: विवाहको चाहिँ चिन्ता लिनुहोस्, अरू केही कुराको चिन्ता लिनु पर्दैन छोरीको। अब त्यो हजुर भन्नु त, त्यही रत्न कवच लाउनु पर्छ, हामीसँग पाउँछ माङ्गलिकको। रत्न कवच लगाउनु भयो भने आफ्नै जातसँग विवाह हुन्छ, अनि विवाह पनि राम्रो पनि हुन्छ, विवाह बिग्रिँदैन, होइन? त्यो रत्न कवच लाउनु पर्छ। अब नानी आउँला ढिलो हुन्छ भने, नानीको कपडा छ भने कपडा लिएर आउनुहोस्, त्यो कपडामा रत्न कवच बाँधेर राखौँला, त्यसले पनि फुकेपछि काम गर्छ, होइन? अब ढिलो आउने, अब तत्काल आइहाल्ने छिन्, दुई चार महिनामा आउनेवाला छिन् भने आएपछि लिएर आउनु होला। अब अलि धेरै समय लाग्छ आउनलाई फर्किनलाई भने रत्न कवच लाउनुपर्छ। उनीको कपडा घरमा भएको कपडा, पुरानो कपडाहरू लिएर आउनुभयो एउटा भने त्यसबाट पनि काम गर्न मिल्छ, समस्याहरू आउँदैन, चिन्ता नगर्नु। मङ्गलबारको दिन चोखो खाने, लसुन प्याज माछा मासु नखाना नि भन्नु, है? राम्रो हुन्छ, छोरीलाई चिन्ता गर्नु पर्दैन है। ए हुन्छ, आउनु न, आउनु, मै छु है। त्यो हेरी हेरी हुन्छ, तपाईँ आउनु, त्यसपछि सल्लाह गरौँ, नभए फोन गरेर आउनु न त एकचोटि, अहिले बिहान 10 बजे यही नम्बरमा फोन गर्नु न है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि भेट्न सक्नुहुन्छ। तपाईँहरूले मलाई भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। अब हाकिम चोकमा आउनुभयो भने हाकिम चोकबाट अटो म्याजिक लागिराखेको हुन्छ क्या, भरतपुरको हाकिम चोकमा अटो म्याजिक लागिराखेको हुन्छ, त्यहाँबाट म्याजिक चढेर आउनुभयो भने गौरीगञ्ज हेल्प पोस्ट भन्नु होला है, अरू भन्नु परेन। गौरीगञ्ज हेल्प पोस्टकै अगाडि म जाने हो ज्योतिषीका भन्नुभयो भने हेल्प पोस्टमै तपाईँ झरेर मलाई फोन गर्नुहोस्, तपाईँले पत्ता लागिहाल्छ, चिन्ता गर्नु पर्दैन, फोन गर्दै गर्दै आउन सक्नुहुन्छ। कार्यक्रममा फोन लाग्न अलिक मुस्किल पर्छ, तर दिउँसो फोन सजिलैसँग लाग्छ है, कोसिस गर्नुहोला तपाईँहरूले। मसँग फेसबुकमा अथवा मेसेन्जरमा तपाईँ जोडिन चाहनुहुन्छ, केही सल्लाह परामर्श त्यताबाट पनि लिन चाहनुहुन्छ भने हाम्रो फेसबुक आइडीको नाम प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ हाम्रो, प्रेम प्रसाद सुवेदी अङ्ग्रेजीमा लेखेको छ। चाहिँ तपाईँले प्रोफाइल फोटो तपाईँलाई भन्यो भने सजिलो हुन्छ, प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा थाकल, जुन जंगलमा पाउने थाकल हुन्छ नि, हो त्यो थाकलको दाना राखेको छ हातको हत्केलामा छ, हो त्यसमा तपाईँले चाहिँ फलो गरेर, अनि फलो गरेपछि मेसेन्जरको चित्र आउँछ, मेसेन्जरमा राधे राधे लेखेर पठाउनु भयो भने म पनि तपाईँलाई राधे राधे भनेर रिप्लाई गर्छु, तपाईँ हामी साथी हुन्छ, अनि केही समस्या केही जिज्ञासाहरू भयो भने तपाईँ लेखेर पठाउनु भयो भने छिट्टो रिप्लाई तपाईँहरूले पाउनुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर, राधे राधे, कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? अप्सरा भुजेल, धादिङ जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ अप्सराजीले? छोराको विषयमा। धादिङ कुन ठाउँबाट भन्नुभयो? हजुर, कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङतिर? फोन लागिहाल्यो, कोसिस गर्नुपर्छ, फोन त लागिहाल्छ क्या, होइन? कसको विषयमा भन्नुभयो? छोराको विषयमा भन्नुभयो। छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2062 साल 2062।
0: असारको 25 गते हजुर 9:45 बिहानको, होइन? ल सुन्नुहोस् है, म भन्छु, ध्यान दिएर सुन्नुहोस् है। ल, श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2062 साल असार शुक्ल पक्षको शनिबार तृतीय तिथिमा जन्म राशि कर्कट राशि आउँदो रहेछ छोराको। अश्लेषाको दोस्रो चरण नाम आउँदो रहेछ, डुबर नाम आएको छ है, अनि त्यसपछि आजनी राक्षस गर्नु परेको छ। यो अश्लेषाको शान्ति गर्नुपर्छ है, अश्लेषाको शान्ति गर्नुपर्छ। म भन्छु किन रहेछ भन्दा, घातक तिथि द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। अब तपाईँको छोरालाई कालो सर्पयोग परेको छ क्या है, अनि कालो सर्पयोग परेको छ, अनि माङ्गलिक पनि परेका छन्, अनि गुरु चान्दार योग पनि परेका छन्। अब यो कालो सर्पयोगको रत्न कवच तुरुन्तै लगाइदिनु, स्वास्थ्यमा राम्रो हुन्छ। बिरामी भएको भाइ गर्दैनन्, अहिले त औषधि खायो भने पनि औषधि लाग्दैन, नाक दोष परेको छ, सपना पनि त्यस्तै नराम्रो, झनक्क रिसाउने एकरो स्वभावको पनि छन्, हो कि? त्यही त नि, त्यही भएर रत्न कवच पाउँछ हामीसँग, रत्न कवचलाई तपाईँले फोन गरेर लिन आउनुहोस् भरतपुरमा, म बनाएर रेडी पारेर राख्छु, लगाइदिनुहोस्, त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन। अहिले ग्रह चलेको छ बाबुको शुक्र र सिद्धा भन्ने योग चल्या, स्वाम योग परेको छ, शुक्र सिद्धा स्वाम योग चलेको छ बाबुलाई, त्यो भएर पनि समस्याहरू आइराखेको छ। विशेष गरी चाहिँ बाबुको कालो सर्पयोग परेर हो, मङ्गलबारको दिन चोखो खाने, एकादशीको दिन अन्न नखाने बाबुले गर्नुपर्छ है, त्यति गर्न सक्यो भने बाबुलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। कालो सर्पयोगले गर्दा पढाइ मात्रै होइन, पढाइ पनि बिग्रिन्छ, स्वास्थ्य पनि बिग्रिन्छ है, रिसाउन पनि बेसकडा रिसाउन मन लाग्ने, एकरो स्वभावको हुन मन लाग्ने, तपाईँले हामीले सम्झायो बुझायो भने नसुन्ने नटेर्ने यो हुन्छ, यो ग्रहले गर्दाखेरि यस्तो भएको, त्यस्तो छ कि छैन? हो त्यही हो, विदेशको सबै खोप बिग्रिएको छ बाबुको, अब कालो सर्पयोगले गर्दा बिगारेको हो। रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाएर मुख बार्यो भने 100 मा 100 राम्रो बाबुलाई हुन्छ, फरक पर्दैन। यस्तो छ विदेश जे पनि, त्यसपछि त उसले आफ्नो क्षमता अनुसार काम गर्नु पर्यो, विदेश जानलाई राम्रो हुन्छ, सरकारी क्षेत्र राम्रो हुन्छ होइन, रिसाउन पनि रिसाउन मन लाग्दैन, मुसु मुसु हाँसिरहन मन लाग्ने ग्रहहरू हुन्छ है, त्यो चाहिँ गर्नु पर्यो, पहिला रत्न कवच लाउनु पर्यो, त्यसलाई अहिले 10 बजेपछि फोन गरेर अनि त्यसपछि भेट्न आउनु, त्यसपछि म बनाउनु पर्ने कुराहरू बनाएर लगाइदिन्छु, त्यसपछि बाबुलाई राम्रो हुन्छ, समस्या हुँदैन, बिरामी हुँदैनन्, उसले गरेको कामहरू राम्रो हुन्छ, सफलता हुन्छ। पढाइमा बाबुको त्यति धेरै राम्रो छैन, पढाइमा धेरै फोकस नगराउनुहोस्, बरु सिपमूलक तालिमहरू, सिप सिकाउने तालिमहरू सिकाउने काम गर्नुहोस्, त्यसबाट जित्नुहुन्छ तपाईँहरूले है।
1: काम गर्दा चाहिँ के गर्दा राम्रो हुन्छ, अनि लुगाको कपडा के कलर राम्रो हुन्छ?
0: यस्तो हुन्छ, कपडाहरू चाहिँ सेतो कलर, घिउ कलर है, यस्तो कलरहरू चाहिँ राम्रो हुन्छ। कामहरू गर्नको लागि चाहिँ अब यस्तो हुन्छ, के काम गर्ने भन्ने हुन्छ, फार्म सम्बन्धी कामहरू गर्नुहुन्छ, गाडी घोडा सम्बन्धी काम, होटल लाइनमा व्यवसायहरू काम, तर कालो चरप एक परेको छ नि त, अनि कालो चरप एक परेपछि कसरी हुन्छ त फेरि? कालो चरप तपाईँले लाउनुहोस्, त्यसपछि दुई चार महिना छ महिनापछि तपाईँको छोरोलाई ओहो मेरो छोरो कस्तो राम्रो भएछ भन्ने महसुस हुन्छ तपाईँलाई होइन। त्यसको लागि चाहिँ रक्त गोबर धारण गर्नुपर्छ, अनि मङ्गलबारको दिन र बिहिबारको दिन चोखोनी त गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन। नाग पञ्चमी बेलामा नागको पूजाहरू गर्ने, नाग पञ्चमी बेलामा चोखोनी त गर्ने, दुधहरू गाईको चाहिँ तपाईँको गाईको दुधहरू नाग देवतालाई शिवजीलाई चढाउने, राम्रो भइहाल्छ नि, त्यसपछि चिन्ता गर्नै पर्दैन नि है। ल एकदम ख्याल गर्नु है बाबुको है। अर्को बाबुको फेरि फोन गर्नुहोस् न, अनि हेरौँ नि त है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। राधे राधे। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेर्नुको लागि, धादिङबाट फोन गर्नुभएको आफ्नो माताजीले। तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्प पोस्टकै अगाडि भरतपुर चितवन जिल्लामा हाम्रो अफिस छ, कार्यालय छ। कार्यक्रमको समयमा बिहान 7-8 एकदम फोन लाग्न गाह्रो पर्छ, अनि तपाईँले 9:30-10 बजेतिर फोन गर्नुभएको सजिलैसँग फोन लाग्छ, कुराकानी केही कुरा जिज्ञासाहरू छन् भने तपाईँले त्यो बेलामै राख्न सक्नुहुन्छ। ग्रह दशा र भाग्य नै हेर्नको लागि चाहिँ कार्यक्रममा अथवा दिउँसो टिकट काटेर पालोमा बसेर हेर्छु भन्नुहुन्छ भने त्यो बेला पनि हेर्न पाइन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, स्वागत गर्छु म उहाँलाई। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर हजुर, राधे राधे, कहाँ को बोल्दै हुनुहुन्छ? हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको? हजुर हो, प्रेम प्रसाद सुवेदी गुरुको नम्बर हो, भन्नु न। राधे राधे।
1: गोर्खा जिल्ला धावाबाट।
0: गोर्खा जिल्लाको हजुर हजुर, अनि हजुरको शुभ नाम
1: चाहिँ?
0: खिमनाथ पोखरेल बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त? तपाईँले रेडियो सुनेर मसँग कुरा नगर्नुहोस्, रेडियोलाई अलिकति पर राख्नुहोस्, परिवारले
1: सुन्नुहुन्छ
0: है, अलिक परिवारले सुन्नुहुन्छ, अनि तपाईँ चाहिँ अलि ओर आउनुहोस्, अनि मोबाइलको आवाज सुनेर मसँग कुरा गर्नु न है। उहाँको जन्ममिति भन्नुहोस् त कति हो? अलिक पर गइहाल्नुहोस् त फटाफट, रेडियोमा भन्दा मोबाइललाई सुन्नुहोस् त, तपाईँले जान्नु भयो भने फोन
1: गर्नु
0: हो। अब जान्नुभयो?
1: हजुर,
0: रेडियोको आवाज सुनेर मसँग बोल्नु हुँदैन, मोबाइलको आवाज सुनेर मसँग बोल्नु पर्छ है।
1: साल 2018
0: छको महिना के बार पर्छ?
1: बार
0: थाहा भएन, बेलुकाको 8:30 बजे। के राशि आउँछ थाहा छ?
1: राशि भन्यो भने नाम चाहिँ भुवा देवी हुन्छ नि।
0: ए हो, सुन्नुहोस् है, म भन्छु कस्तो आउँदोरहेछ ग्रह दशाले के भन्दो रहेछ। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2018 साल भन्नुभएको छ, असल महिना आश्विन शुक्ल पक्षको षष्ठी फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ क्या
1: हो
0: नि, फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ, आइतबार पर्दो रहेछ, अब सम्झिन्छ है। आइतबार पर्छ, धनु राशिमा जन्म भएको छ, मूल पर्या रहेछ, मूलको तेस्रो चरण नाम आउँदो रहेछ, नुहाएको चाहिँ भावबाट भावना भन्ने नाम आउँदो रहेछ, अनि आज दिनले राक्षस गुण परेको छ अनि उहाँको चाहिँ घातकमा तिथिहरू परेको छ, विशेष गरी तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक नम्बरमा नौ नम्बर राशिमा कर्कट राशि घातक छ, उहाँको स्वास्थ्य बिग्रिएको छ, स्वास्थ्य राम्रो देखिनँ मैले है, श्रीमान सिंहको ग्रह पनि त्यति नमिल्ने, ग्रहहरू अलिक कडा कडा स्वभावकी हुनुहुन्छ क्या उहाँ
2: हो
0: कि होइन, अहिले भ्रामरी र अर्को ग्रह चलिराखेको छ शनि, अनि त्योबाट बिरामी हुने, औषधि उपचारमा खर्च हुने, औषधि खाएको औषधि नलाग्ने है, उहाँलाई त्यो देखिया छ, निमोनिया घ्यार घ्यार दम श्वास प्रश्वास सम्बन्धीको समस्या बेसी हुन सक्छ, नसा सम्बन्धीका कुराहरू बेसी हुन सक्छ, अलिक सावधान रहनु, चिसो चिजबाट टाढा रहनु पर्यो, चिसो पानी नपिउने, मनतातो बनाएर पिउने गर्नु पर्यो, कालो सर्पयोग परेको छ, कालो सर्पयोगको रत्न कवच पाउँछ त्यो लगाउनु भयो भने स्वास्थ्य राम्रो चकाचक राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावट आउँदैन भन्ने कुरा चाहिँ देखाएको छ, समस्या जिज्ञासा के छ र भन्नुहोस्।
2: अनि हजुर परिवार प्रति कस्तो छ त?
0: त्यति राम्रो यस्तो हुन्छ, अलिक कडा स्वभावकी हुनुहुन्छ क्या उहाँ, उहाँले भनेका कुराहरू हुनुपर्ने मानिदिनु पर्ने तपाईँ हामीले होइन, अहिले रहेको अलि जिद्दी जिद्दी स्वभावकी हुनुहुन्छ, त्यो भएर अलिकति भएको हो, अरू त्यस्तो नराम्रो त छैन, ठिकै छ ग्रहहरू त, काला सर्पको रत्न कवच लगाइदिनु पर्छ, उहाँलाई धेरै कुरामा राम्रो र सहज हुन्छ भन्ने, उहाँले काला सर्पको रत्न कवच छ, तेह्र वर्ष पुरा भएर चौध वर्ष लाग्दाखेरि सानैमै लाउनु पर्थ्यो, उहाँले लाउनु भएन, भ्याउनु भएन, बिर्सिनु भयो, थाहा भएन होइन, अब पनि स्वास्थ्य राम्रो, परिवारसँग सम्बन्धहरू राम्रो बनाउनुको लागि चाहिँ लाउनै पर्छ, नाग पञ्चमीमा शिवजीको पूजा, नाग देवताको अलग्गै पूजाहरू गर्नै पर्छ, उहाँले है त्यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ, पूर्णिमाको व्रत बस्ने अथवा चाँदीको पाउजु अथवा चाँदीको सिक्रीहरू केही बनाएर लाउनु पर्छ उहाँले, यति कुरा गरिदिनु भयो भने धेरै कुरामा राम्रो हुन्छ भन्नुहोस्। मैले भनेको कुरा ठिक कि बेठिक हो त ल भन्नुहोस् त है, अब तपाईँले सँगै बुझाइ गर्नुहोस्, तपाईँ अलिक शीतल शीतल स्वभावको हुनुहुन्छ क्या, तपाईँ उहाँ अलिक खरो खरो स्वभावको हुनुहुन्छ क्या, त्यस्तो लाग्यो मलाई हो कि होइन, अब यसको लागि चाहिँ विशेष ख्याल गर्नु, रत्न कवच लगाइदिनुहोस् है, कालो सर्पको हामीसँग सम्पर्क गर्नुहोस् है, हुन्छ हस् फोन गर्नु हो, धेरै धन्यवाद कार्यक्रम सुन्दै
2: गर्नुहोस्।
0: नारायण उहाँले फोन गर्नुभएको थियो आफ्नो श्रीमतीजीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, तपाईँ पनि आफ्नो र आफन्तको ग्रहको र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ, 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ, कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरिहालौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, हजुर राधे राधे, हजुर हजुर राधे राधे नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ,
3: बहादुर
0: बुढा मगर प्युठान जिल्लाबाट, प्युठान जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ, हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ,
3: म आफ्नै बारेमा
0: तपाईँको जन्ममिति भन्नुहोस् त, समय थोरै छ हामीसँग भने हेरिहालौँ, कति 57 भन्नुभयो, 2057 साल
3: 6 महिना 12 गते,
0: 6 महिना 12 गते बिहिबार हो,
3: हजुर
0: समय भन्नु,
3: समय थाहा भएन,
0: ठ्याक्कै थाहा हुनु पर्यो, अलिकति थाहा हुनु पर्यो नि थोरै बाबु, यसको लागि चाहिँ तपाईँले दिउँसो सम्पर्क गरौँ, टिकट काटेर पालमा बस्नुभयो भने समयमा निकाल्ने कोसिस गर्छु है, दिउँसो फोन गर्छु, जतिखेर फोन गरे नि हुन्छ, 10 बजेपछि बेलुका 5 बजेभित्र फोन गरे भइहाल्छ है त, उहाँले फोन गर्नुभएको थियो, हामीले प्युठानबाट फोन गर्नुभएको थियो, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ, 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई प्राप्त गराउनेछु, मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँलाई थाहा छँदै छैन, भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि, फेसबुकमा साथी हुन चाहनुहुन्छ भने फेसबुक आइडी हाम्रो मेरो चाहिँ प्रेम प्रसाद सुवेदी भनेर लेखेको छ, अङ्ग्रेजीमा लेखेको छ, अनि प्रोफाइल फोटो चाहिँ एउटा मान्छेको हातको हत्केलामा जुन जङ्गललाई पाउने थाकल हुन्छ नि, हो त्यो थाकलको दानाहरू राखेको छ, पनि तपाईँले विशेष गरी फलो गर्नु, मेसेन्जरमा राधे राधे लेख्नुहोस्, म राधे राधे भनेर रिप्लाई गर्छु, तपाईँ हामी फेसबुकमा साथै हुँ सर, केही समस्या केही जिज्ञासा लाग्यो भने केही कुरा सोध्न मन लाग्यो भने मेसेन्ज पनि मेसेज पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकिन, आजको जानकारी मलाई प्राविधिक पनि तपाईँ इच्छा गर्नुभएको छ, भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु, तपाईँसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।
4: Radio Simon 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुशी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत
6: अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो साइमन 89.8 MHz।
5: सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा। सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण, हरेक आइतबार, मंगलबार र शुक्रबार। नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशद्वारा प्रायोजित कार्यक्रम सहकारी दर्पण तपाई यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो 89.8 MHz, रेडियो शिवशक्ति सँगै इच्छाकामना गाउँपालिकामा रहेको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट प्रत्यक्ष रूपमा सुन्दैरहनु भएको छ। रेडियो साहिनोको इन्टरनेट अनलाइनबाट पनि यो कार्यक्रममा तपाईले सुन्न सक्नुहुन्छ, जसको लागि तपाईले हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टीबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। सँगै साहिनो news.com तपाईले सुन्न सक्नुहुन्छ भने फेसबुकबाट पनि यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पण हामीले लिएर आइसकेका छौं। कार्यक्रममा हामी विभिन्न क्षेत्रका सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्छौं। त्यसै गरी अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आज पनि आइसकेका छौं। कार्यक्रम सहकारी दर्पण तपाईं यति बेला सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी पश्चिम चितवनमा रहेको अर्थात भरतपुर 24 मा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाका व्यक्तिहरूसँग कुराकानी गर्छौ। केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाको अहिलेको अवस्था कस्तो छ, स्थापना कालदेखि हालसम्म सहकारीमा आएका परिवर्तनहरूको बारेमा पनि हामी कार्यक्रममा कुराकानी गर्छौ। अब हामी लाग्छौ सहकर्मी विश्वनिधि अर्यालले तयार पार्नु भएको कार्यक्रम सहकारी दर्पणमा यो रिपोर्ट तर्फ।
6: केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको व्यवस्थापक हुनुहुन्छ यसर्जु, नमस्कार। यहाँ
7: हजुर नमस्कार,
6: यो सहकारी संस्थामा व्यवस्थापक हुनुभएको छ, कति वर्षदेखि यहाँ कार्यरत हुनुभएको?
7: म 2076 सालबाट
6: 76 सालबाट। त्योभन्दा अगाडि र अहिलेको अवस्थाहरूमा कतिको फरक भएको छ त्यो
7: संस्थामा? धेरै नै फरक भइसकेको छ। अब पहिला सहकारीमा खासै त्यो तरकारीहरू पनि कलेक्सन गर्ने थिएन पहिला चाहिँ, अब अहिले तरकारीहरू कलेक्सन आफैले गरिरहेको छ। अब किसानहरूलाई मल बिजनहरू सबै यहाँबाट वितरण पनि भइरहेको छ।
6: औषधिहरू धेरै राख्नु भएको छ?
7: हजुर हजुर।
6: यसको व्यवस्थापन कसरी गर्नुभएको छ? आफ्ना यससँग सम्बन्धित जुन किसानहरू हुन्छ सरकारीमा आबद्ध किसानहरूलाई मात्रै हो या बाहिरका लागि पनि दिनुभएको के छ यो तपाईँको?
7: अहिले सोध्दा
6: यो किन मैले सोध्दैछु भने यो त अरू सहकारीहरूले सबै कुरा यसरी राखेको देखिँदैन
7: होइन? हजुर,
6: सायद मैले देखेको अनुसार यही सहकारी मात्रै होला, यो सबै किसिमका कुराहरू जस्तै मिलदेखि लिएर खाद्यदेखि लिएर औषधिसम्म एउटै कम्पाउन्डभित्र रहेर काम गरेको मलाई त्यस्तो लाग्छ।
7: हजुर
6: है, के छ यसको व्यवस्थापन कसरी गर्छ?
7: हामीले अब आफ्नो

0: थिएन यस अब कार्यक्षेत्रभित्र न बाहिरको पनि अहिले किसानहरू त्यो चाहिँ आउनुहुन्छ हाम्रो सहुलियत वितरण गरिरहेको छ सहुलियत धर्म दिलाउने धर्मै हुन्छ र यदि सदस्यहरूलाई चाहिँ हामीले तिन महिनाको लागि चाहिँ उहाँहरूलाई उधारको सुविधा अब उहाँले एक सिजनको लागि चाहिँ हामीले उहाँलाई चाहिने सम्पूर्ण मतलब त्यो विचार सङ्कलन गराउँछौँ त उहाँहरूको तरकारी उद्धार हुन थालेपछि अनि त्यसबाट हामीले आफूले सङ्कलन गरेर त्यसबाट चाहिँ उहाँहरूको पैसा पनि कटाउँदै जाने र उहाँहरूलाई पनि भुक्सा दिँदै जाने त्यो अनुसार चलिरहेको छ यसमा
1: यहाँ कस्तो लाग्छ कि जस्तै यो सहकारीबाट सेवा पाएका किसानहरू कतिको उत्सुक भएका लाग्छ होइन कतिको खुसी भएको कस्तो लाग्छ त्यहाँ
0: अहिले संस्था सहकारीबाट कारण गर्न पाउँदा त किसानलाई धेरै नै खुसी हुनुहुन्छ उहाँलाई जुन बाहिरको भन्दा धेरै सहयोगमा सहकारीबाट पाइरहनु भएको पनि छ र धेरै राज्य सूचकको धेरै अनुदानहरूमा सहयोगबाट किसानहरूलाई जुन व्यक्तिगत रूपमा जानुभन्दा सहकारीबाट समूहबाट काम गरेको जुन चलेको छ उहाँलाई सहकारीले संयोगद्वारा व्यवस्था गरेको छ उहाँलाई पहुँच पुर्याउने ठाउँमा सहकारीले मध्यस्थ गर्दाखेरि गरिरहेको छ
1: राज्यले जस्तो विभिन्न सरकारी निकायहरूबाट यो संस्थालाई यस सहकारीलाई कस्तो किसिमको सेवा सहयोगहरू उपलब्ध गराएको छ
0: राज्यबाट जुन अहिले हामीसित सहकारीमा दुईवटा ट्याक्टर छ जुन किसानहरू जोताइको लागि दुईवटा अब अनुदानमै आएको छ त्यसमा अब किसानहरूलाई चाहिने अब ट्याङ्कीहरू अब बोरिङहरूको लागि पनि अनुदानहरू आइरहेको छ अब मल रासायनिक मलहरू अब त्यो कता अनुसारको मार्नहरूबाट वितरण भइरहेको छ त्यसमा पनि अब सरकारलाई त्यसै प्राथमिकता राखेर दिनुभएको छ किनकि अब यहाँ सदस्यहरू नै त्यो अनुसारले धेरै नै हुनुहुन्छ सबैलाई सहज नै भएको छ सहज नै पाउनु भएको छ हजुर अब किसानहरूलाई त अब अहिलेको बेलामा त तरकारीको मूल्य छैन त्यही माथि पनि अब जुन अब यहाँबाट फल बिउ बिजन लगेको छ उहाँलाई लगानी जुन गरिएको छ तरकारीको मूल्य लगाउँदाखेरि उहाँहरूलाई घाटा त त्यसै पनि परेको छ अब यसमै उहाँले दिने तरकारी रोकिएको छ अलिकति सुधार भएको छ बजार पनि र यति बेला त मूल्य धेरै नै कम भएको छ यति बेला पहिलाको सिजनदेखि चाहिँ यो दोस्रो सिजन धेरै नै रोकेको छ किसानहरू पनि अब उहाँहरूको सहुलियतमा त अब अन्दानकोमा अलिकति उत्पादनमुखीमा भइदियो भने अझै सजिलो भइदियो
1: धन्यवाद यहाँलाई यहाँ हुनुहुन्थ्यो यस सहकारीका व्यवस्थापक श्री कृष्ण खड्का उहाँसँग हामीले यस विषयमा सहकारीका विषयमा के भुसारी गर्यो र हामी आवश्यक परेमा फेरि पानी आउने छौँ जस्तो अब हामी यस सहकारी अरू क्षेत्र के छ काज त्यतातिर हामी फेरि अगाडि बढ्छौँ हामी यहाँ देखिरहेको छौँ यी केरुङ्गा ताजा तरकारी फलफुल उत्पादन सहकारी संस्थामा एउटा सुपर मूल्य तरकारी बिक्री केन्द्र भनेर हामीले प्रधानमन्त्री श्री आधुनिकरण परियोजनाले सहयोग गरेको यसमा यहाँ विभिन्न किसिमको तरकारीको एउटा स्टल राख्नु भएको छ यस सहकारी संस्थाले स्टल राखेको छ यहाँका किसानहरूले उत्पादन गरेको तरकारीहरू यहाँबाट यो सहकारले यहाँबाट एउटा बिक्री गर्दै गरेको मात्रै स्थानीय स्तरमा लाग्ने भने बाहिर पनि गएको छ यो के छ यहाँको सचिव के हुनुहुन्छ हजुरको परिचय पाउँछ
2: नमस्कार मेरो नाम हेमबहादुर तामाङ भक्तु 23 म यस केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाको सचिव पदमा रहेर म काम गरिरहेको छु
1: काम गर्नु यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले सहयोग गरेको यस तरकारी सुपथ तरकारी बिक्री केन्द्र भनेर होइन यो कतिको सहज कतिको राहत पाएका छन् किसानले यहाँबाट तरकारी किनेर जाँदा
2: राम्रो विषयको उठान गर्नुभयो यो चाहिँ हामीले विशेष त चाहिँ यहाँ यहाँ सिजन हुँदाखेरि यहाँ नपाउने बेलामा तरकारी अन्तबाट ल्याएर हामीले तरकारी यहाँबाट वितरण गर्छौँ र सम्पूर्ण के यो यस क्षेत्रका यस भेगका सम्पूर्ण उपभोक्ताहरू चाहिँ उहाँहरूले सहरमा आएर यहाँको अक्सिजनको बेलाको तरकारीहरू उहाँले चाहिँ यहाँबाट लिनुहुन्छ र हामीलाई यो खुसी नै लाग्दछ
1: यहाँको किसानहरू खुसी हुनुहुन्छ
2: खुसी हुन्छ
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
4: चैतेधानमा नेट ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
4: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश
3: सहकार्य बचत र समृद्धिको प्रतिबिम्ब हरेक आइतबार मंगलबार र शुक्रबार प्रसारण हुने कार्यक्रम सहकारी दर्पण सुन्नुहोस् सहभागी बन्नु

0: गर्छुस्थलीय अहिले आधारले सुरु पनि गर्नु पर्छ यो खाजाघर भनेर केरुङ्गा खाजाघरको नाममा सुरु गरेको छ यो खाजाघर भन्नु कति वर्ष यो खाजाघर सुरु भएको छ
1: त्यो सुरु भएको लौ तिन चार महिना भयो
0: तिन चार महिना
1: यहाँ उद्देश्य चाहिँ हाम्रो के थियो भने अब यहाँको किसान एकदमै व्यस्त हुन्छन् यहाँको चाहिँ समय नै त्यति चाहिँ हुँदैन अनि त्यो अवस्थामा यहाँ एकजना किसानले एक दिनमा दस पन्ध्रदेखि बिस पच्चिसजनासम्म खेतालाहरू काममा लगाइरहनु परेको हुन्छ कि तिनीहरूलाई खाजा र खानाको व्यवस्था उहाँले सहजमा आफ्नो घरबाट कहिले नभए हामीलाई भाउने समयको लाई चाहिँ हामीले मध्यनजर राख्दै हामीले यहाँबाट सम्पूर्ण किसानहरूले आफ्नो क्षेत्रमा काम कामको लागि लगाएका जुन
0: कामदारहरू
1: हुन्छ उहाँहरूलाई दिनुपर्ने खाजा हामीले यहाँबाट सिधै होम डेलिभरी उहाँहरूले अर्डर गर्नुहुन्छ मलाई यदि प्याकेट चाहिँ चाउमिन या अरू कुनै पनि चिजहरूको अर्डर गर्नुहुन्छ हामी है फिल्डमै काम गरेको ठाउँमै गएर हामीले चाहिँ यो डेलिभरी गर्ने गरेको
0: यहाँ यो केरुङ्गा खाजाघरले अर्को पनि एउटा सुविधा दिएको त्यहाँ यहाँका किसानहरूलाई यहाँ यो सहकारीमा आबद्ध किसानहरूलाई उहाँहरूको खेतबारीमा काम गर्ने कामदार धेरै हुन्छ उहाँहरू धेरै व्यस्त हुने भएको हुनाले र खाजाको व्यवस्थापन गर्न समस्या पर्छ कि भनेर यस केरुङ्गा पाँच सरकारी सहकारी संस्थाले केरुङ्गा खाजाघरको स्थापना गरेर यहाँका किसानहरूलाई धेरै सहुलियत र धेरै सुविधा दिएको कुरा पनि यहाँका प्रतिनिधिले बताउनु भयो यस सहकारी संस्थाले यहाँ मिलमा पिलिएको तोरी बिक्री स्थल हो यो यहाँबाट फिल्टराइजेसन गरेर फिल्टर गरेर शुद्ध तोरीको तेल यहाँ एकदम नितान्त तोरीको तेल यस्तो गोदाममा मनदेखेको थियो तोरी छन् यहाँ नितान्त शुद्ध तोरीको तेल यहाँबाट बिक्री गर्ने गर्नुभएको छ यहाँबाट यो फिल्टर गरेको सफा गरेको तोरीको तेल यहाँबाट बिक्री हुँदै आइरहेको छ तर के छ तोरी एकदम अवस्था अहिले यहाँ तोरी पिल्नुबाट तोरी चितवनमा तोरी जुन अवस्थामा पहिला उत्पादन हुन्थ्यो अहिले चितवनमा तोरी उत्पादन हुन छोडेको अवस्था पनि हामीले बुझिरहेका छौँ अझै कि त आयात कसरी गर्नुपर्छ कहाँनिर हुन्छ तोरी
1: यो प्रायः जस्तो हाम्रो पश्चिम तानको तोरी हुन्थ्यो तानबाट ल्याउँछौँ अब प्रायः जस्तो तानबाटै आउँछ हाम्रो हामी त्यसरी ल्याउँछौँ र अनि यहाँबाट हामीले त्यसले त यसलाई चाहिँ यहाँको मात्रै उपभोक्ताहरूलाई मात्र नभएर नै काठमाडौँ पनि जान्छ हाम्रो अर्डर हुन्छ काठमाडौँबाट नै अर्डर हुन्छ सुतलबाट नै अर्डर हुन्छ अनि उहाँहरू के गर्नु सक्छ यहाँबाट
0: के छ यसको मार्केट अहिले रिटेल प्राइस खुद्रा बिक्री मूल्य बजार
1: अहिले
0: चार
1: सय रुपियाँ चार सय रुपियाँ हामी यहाँबाट

0: स्वागत तपाईँले सञ्चालन गरेको बिच यहाँ खाद्यान्न उद्योगको छ, यता धान धान चामल बनाउने बिच छ, यतापट्टि सब्जी छ, विभिन्न पिठोटा छन्, तोरी पिलिरहेको पनि यहाँ देखाइरहेको छ, तोरी पिलिरहेको छ, जस्तै मसला पिल्ने मिलहरू पनि यहाँ राखेको छ। के छ यो देशमा कसरी भएको छ र यस आउने धानहरू यो सहकारी संस्थाले खरिदेको धान हो या किसानहरूले आफ्नो लिएर आएको धान पुग्नु पर्छ?
1: सहकारी संस्थाले आफ्नै गाडीमा एउटा अटो थियो, अटोमा पनि गाउँ गाउँका तरकारीहरू, गाउँमा तयार भएका तरकारीहरू कलेक्सन गरेर यहाँ लिएर आउने गरेको छ। यो यस संस्थाकै गाडी हो, यो चेरोको ताजा तरकारी फलफुल उत्पादक सहकारी संस्था निम्ति एक आफ्नै साधन छ। यसले गाउँ गाउँबाट प्रत्येक किसानका हर घरबाट तरकारीहरू लिएर आउनुहुन्छ यहाँ र यहाँ सप्लाई गर्ने, यहाँबाट यहाँ जम्मा भइसकेपछि त्यसपछि त्यसका विभिन्न ठाउँमा काठमाडौँ पोखरा बुटोल यतापट्टि त पूर्वतिर कहाँ कहाँ आवश्यकता कहाँ माग आउँछ त्यो ठाउँमा यहाँबाट तरकारीहरू पठाउने गरिएको छ।

0: हजुर नमस्कार। यहाँ यो सहकारी संस्थाको मार्फतबाट तपाईँ गाउँमा तरकारी उठाउन जानु भएको छ होइन?
1: तरकारी प्लस अनि धान के हुन्छ गाउँमा ल्याएर अनि यहाँ हरमा ल्याउने किसानी गर्ने
0: खुटानी गर्ने
1: खुटानी गर्ने अनि आएर लिन्छौँ हामी किलो हो त्यो कुरो दिदी हेर्ने दिदी हो दिदी पोल्यो चाहिँ एक रुपियाँ लगभग ल्याएको
0: गाडीको भाडा एक रुपियाँ
1: एक रुपियाँ लगभग ल्याएको
0: लगभग तरकारी पनि यसरी कलेक्सन
1: कलेक्सन गर्छौँ अब यहाँ गाडी भयो भने गाडीमा पठाउँछौँ हामी
0: पठाउने
1: हो
0: डिमान्ड हुन्छ
1: अहिले म बजार
0: ए गाउँबाट उठाएर लिएर आउनुभयो र फेरि बजार नाना
1: छुटेको यही भन्छन् यो सामान यति छ भन्नु अनि यहाँ आएर

हजुर, तपाईँ बेला सुनिरहनु भएको छ कार्यक्रम सहकारी दर्पण। यो कार्यक्रममा तपाईँले रेडियो साहिनोको इन्टरनेट अनलाइनबाट संसारको जुनसुकै कुनाबाट सुन्दै आइरहनु भएको छ। कार्यक्रमलाई भक्तपुरमा रहेको सामुदायिक रेडियो साहिनो 89.8 मेगाहर्ज सँगै भक्तपुरमा नै रहेको शिव शक्ति रेडियो सँगै इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशद्वारा प्रायोजित कार्यक्रम सहकारी दर्पणको आजको समय यति नै। हामी फेरि पनि अर्को अंकमा विभिन्न सहकारी संस्थामा रहनुभएका व्यक्तिहरू सँगै अन्य सहकारीमा पुगेर हामी कार्यक्रम सञ्चालन अवश्य गर्नेछौ। यो समयसम्म रेडियो सुनेर साथ पुर्याउनु हुने तपाईँ आफन्तप्रति विशेष आभार व्यक्त गर्दै कार्यक्रम सहकारी दर्पणबाट कार्यक्रम संचालक पुनम मगर विदा हुन्छु। नमस्कार।

0: सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण हरेक आइतबार, मंगलबार र शुक्रबार।
1: रेडियो साइमन 89.8 मेगाहर्ट्ज. France to get us under.

0: सूचना संगीत र मनोरञ्जन को अटो साहिनो यो हो रेडियो साहिनो 99.8
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्द सत्र आज हुने भएको छ। सोमबार बिहान 8:30 बजेदेखि शुरू गर्ने भनिएको बन्द सत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको, यसका लागि आज बिहान 7 बजेदेखि प्रतिनिधि परिचय पत्र वितरण शुरू गरिने भनिए पनि बिहान 9 बजेसम्म पनि वितरण कार्य पनि शुरू भएको छैन। आयोगका पदाधिकारी र पार्टीका महामन्त्री सहमहामन्त्री लगायत छलफलमा जुटेकाले परिचय पत्र वितरण छिट्टै शुरू हुने बताइएको छ। राति छपाई भएका कार्ड प्रदेश मार्फत वितरण गरिने प्रवक्ता मनिष थाले जानकारी दिनुभएको छ। सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पनि पार्टीले जनाएको छ। कार्ड वितरणपछि पूर्ववत तालिका अनुसार नै बन्द सत्र सञ्चालन गरिने जनाइएको छ। राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। सो पश्चातको साध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। वरिष्ठ अधिवक्ता एवं कानूनविद ध्रुवलाल श्रेष्ठले सम्पत्तिको वैधानिक स्रोत नभएका अकुत सम्पत्ति कमाउने जो कोहीलाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खिम्बमसँग कुराकानी गर्दै उहाँले भ्रष्टाचारी र अवैध सम्पत्ति आर्जन गर्नेहरूमाथि कड़ा कानूनी कार्यवाही हुनुपर्नेमा जोड़ दिनुभएको हो। कानूनविद श्रेष्ठले नेकपा एमालेका नेता विष्णु पौडेल जोड़िएका विभिन्न विवादित प्रकरणहरूको चर्चा समेत गर्नुभयो। उहाँले बालुवाटारस्थित ललिता निवासजग्गा प्रकरणदेखि लिएर जोड़िएका अन्य धेरै मुद्दाहरू अझै बाँकी रहेको समेत दावी गर्नुभयो। यसका साथै ललितपुरको भैँसीपाटीमा मन्त्री निवास क्वार्टर निर्माण भएपछि बाँकी रहेको केही सरकारी जग्गाहरूमा समेत पौडेलले अनियमितता र गडबड़ी गरेको गम्भीर खुलासा अधिवक्ता श्रेष्ठले गर्नुभएको छ। अछामको पञ्चदेवर विनायक नगरपालिका चारका सर्वस्य विनोद साई हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाको फैसला उल्ट्याएको छ। उच्च अदालतका मुख्य न्यायाधीश दिनेश प्रसाद यादव र पूनम सिंह सन्तको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै 6 जनालाई जन्मकैदको फैसला सुनाएको हो। अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन साई, महेन्द्र साई, वीरेन्द्र साई, देवेन्द्र साई, पृथ्वी साई र अकल साईलाई जन्मकैदको सजाय सुनाइएको बताएका छन्। उनीहरू मध्येका सज्जन साई नेपाली कांग्रेसका नगर सभापति समेत हुन्। उनका उनीहरूलाई जनही 1-1 लाखका दरले पीड़ित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिएको छ। अन्य 4 जना प्रतिवादी पानमती बम साई, द्रौपदी साई, कर्णबहादुर साई र शान्ति कुमारी साईको हकमा भने जिल्लाकै निर्णय सदर हुने थर गरिएको छ। 30 वैशाख 2079 स्थानीय तह चुनावको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो। सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपीट गरेका थिए। सोही क्रममा साई बेपत्ता भएका थिए। 21 सेटमा घर नजिकैको जंगलमा मृत भेटिएका साईको हत्या गरेको भन्दै पीड़ित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहितका 13 जना विरूद्ध किटानी जाहेरी दिएको थियो।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिजीको विश्वास हरेक गोल हरेक कुत्सा सिजीले बनाउ घर अछक्का वर्ल्ड कप 2026 अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: भक्तपुर नगरपालिका एक स्थित नगरकुटमा गए राति करिब 10 बजे सामान्य विवादका क्रममा भएको छैछ झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ जिल्ला मौतरी मिथिला नगरपालिका 9 घर भई हाल नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान 6:15 बजे उपचारकै क्रममा मृत्यु भएको हो चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका 13 घर भई हाल भक्तपुर सल्लाहघारी बस्ने 30 वर्षीय आयुष कार्की झापा दमक नगरपालिका 3 घर भई हाल सल्लाहघारी बस्ने 27 वर्षीय दुर्जे शेर्पा र गुल्मी तमकास घर भई हाल सल्लाहघारी बस्ने 35 वर्षीय रमेश कुवरलाई नियन्त्रणमा लिए घटनाबारे थप अनुसन्धान भइरहेको छ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा एमाले नेताहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रियाको पालना गर्न माग गरेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली नेता प्रदीप गेवाली र सचिव महेश बस्नेत राज्यका निकायका निर्णय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन् केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनैतिक प्रतिशोध र श्रृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने समेत बताएका छन् सोधपूछका लागि अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हरकत गरेको उनको भनाई छ त्यस्तै गेवालीले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै एमाले र अनुसन्धानमा सहयोग गर्ने कानून सम्मत रूपमा आरोपहरूको सामना गर्ने र न्यायालयको निर्णय स्वीकार गर्ने स्थापित मान्यता राख्दै आएको उल्लेख कोची प्रदेशमा सक्रिय रहेको मनसुनी वायु मधेस बागमती गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा सक्रिय भएको छ अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली र पहाड़ी भूभाग साथै तराई भूभागमा साधारणतया बादल लाग्नेछ मधेस तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको उच्चस्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको छ सहमति अनुसार अमेरिकाले इरानी तेल निर्यातमाथिको प्रतिबन्ध 60 दिनका लागि अस्थायी रूपमा हटाउने तथा इरानको 12 अर्ब डलर बराबरको रोक्खा सम्पत्ति फुकुवा गर्ने निर्णय गरेको बताइएको छ दुवै पक्षले आगामी 60 दिनभित्र स्थायी सम्झौताका लागि रोडम्याप तय गर्ने सहमति गरेका छन् इरानले आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पुनः प्रवेश दिन तथा होर्मुज जल डंगरू मध्यमा जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ त्यस्तै भारतको अलीगंज क्षेत्रमा रहेको एक व्यावसायिक भवनमा भीषण आग लागि हुँदा 15 जनाको मृत्यु भएको छ उक्त भवनमा एनिमेशन तथा गेमिङ सम्बन्धी प्रशिक्षण केन्द्र सञ्चालन भइरहेको थियो जहाँ आग लागेका बेला अधिकांश विद्यार्थी र कर्मचारी भित्रै रहेका थिए आगो तीव्र रूपमा फैलिएपछि भवनभित्र फँसेका मानिसहरू ज्यान जोगाउन झ्यालबाट हाम फाल्न र तार समातेर तल झर्न बाध्य भएका थिए घटनास्थलका दृश्यहरूले आग लागेको भयावह अवस्था छल्काएका छन् केही घाइतेहरूले आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ त्यस्तै भारतको अलीगंज क्षेत्रमा रहेको एक व्यावसायिक भवनमा भीषण आग लागि हुँदा 15 जनाको मृत्यु भएको छ उक्त भवनमा एनिमेशन तथा गेमिङ

0: सीमित क्षेत्रबाट शुरू भएको हुन सक्ने अनुमान गरिएको छ। एयर कन्डिसनरमा भएको विद्युत सर्ट सर्किटलाई सम्भावित कारणका रूपमा उल्लेख गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धान जारी रहेको छ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप पूर्वको अन्तिम 32 प्रवेश गरेको छ। समझी अन्तर्गत डलासमा कैराती भएको खेलमा अस्ट्रेलियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरेका छन्। योसँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान समेत बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। खेलको शुरूमै मेस्सीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। सन् 2006 पहिलो पटक विश्वकप खेलेका मेस्सी अहिले आफ्नो 6 विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेस्सीपछि मिरोस्लाव क्लोज 16 गोल सहित दोस्रो स्थानमा छन्। त्यस्तै फिफा विश्वकप अन्तर्गत नै समूह आई अन्तर्गत इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा पहिलो हाफमा 1-0 अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा 2 गोल थपेको हो। फ्रान्सको जितमा केलियन एम्बापेले 2 र ओस्मान डेम्बेले 1 गोल गरेका छन्। इराकले भने प्रयासका बावजूद पनि गोल फर्काउन सकेन। इराकलाई पराजित गर्दै फ्रान्स राउण्ड अफ 32 प्रवेश गरेको छ। इराक विरूद्धको खेलमा फ्रान्सको नेतृत्व गर्दै मैदानमा उत्रदा एम्बापे राष्ट्रिय टोलीका लागि 100 खेल पूरा गरेका छन्। यससँगै उनी फ्रान्सका लागि 100 अन्तर्राष्ट्रिय खेल खेल्ने इतिहासका 10 खेलाड़ी समेत बनेका छन्। अवस्था काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-93-495।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
5: खरो विषयमा चारो बहस, नेपाली बहस,
6: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चल्छ।
6: डिसोम फाइबर नेट।

महानिर्देशक लगायतहरू छानबिनको दायरामा आएका छन्। छानबिनको घेरामा यतिखेर परेका छन्। यो सरकार आइसकेपछि एकपछि अर्को व्यक्ति पक्राउ पर्ने क्रम पनि निरन्तर रूपमा जारी रहेको छ। पक्राउका कारणहरू खोल्दै पक्राउ परिरहेको एउटा स्थिति छ। सम्पत्ति छानबिन प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ परेका छन्, जो अर्थमन्त्री हुँदा शेयर बजारमा उछाल आउँथ्यो। शेयर बजारका बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री

पौडेल पनि जोडिएको विभागले दावी गरेको छ र विश्व पौडेलका छोरा समेत सियर कारोबारी रहेको भन्ने पनि खुल्ला आएको छ र विशेष गरी अब सियर कारोबार फेरि ओह्रालो यात्रामा जाने निश्चित प्राय भएको छ। आदरणीय श्रोता, आजको नेपाली भाषामा हामी चर्चा गर्न चाहन्छौ। आठौं पटक पनि मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको पनि बताएका थिए। पाँचौं पटक अर्थमन्त्री बनेका पौडेल तीन दशकदेखि सिंहदरबारको शक्तिमा थिए। लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 2054 असोज 10 गतेसम्म मन्त्रालय सम्हाले। 65 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक समेत मन्त्री बन्दै जलस्रोत मन्त्रालय पनि उनले सम्हालेका थिए। अहिलेको अवस्थामा विष्णु पौडेलको पक्राउका सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भर्सना समेत गरेका छन्। वक्तव्य निकालेर उनले भनेका छन्, नेकपा एमालेको उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरण शैलीमा पक्राउ गरेको भन्ने उनीहरूको दावी रहेको छ र सम्पत्ति शुद्धिकरण मुद्दामा उनी पक्राउ परेको विभागले दावी गरिरहेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य समेत रहेका पौडेल सुझाव संकलनका क्रममा सुर्खेतमा थिए र अहिले लामो समयदेखि नेपालको राजनीतिमा शक्तिशाली व्यक्तिका रूपमा बसिरहेका व्यक्तिहरू जस ललिता निवास जग्गा प्रकरणमा पनि उनले जग्गा फिर्ता दिइसकेपछि माफी पाएको भन्ने विषय पनि निकै ठूलो चर्चाको विषय बनेको थियो। उनीमाथि धेरै किसिमका मुद्दाहरू र धेरै किसिमका आरोपहरू लाग्ने गर्दछ। विष्णु पौडेल माथि सार्वजनिक जग्गा हडपेकोदेखि लिएर सुकुम्बासी समेत भनेर पनि खिसिटाउरी गर्ने गरेका कतिपय प्रसंगहरू थिए। अब अहिलेको यो सरकारले पुराना त्यस्ता खालका फाइलहरू भेटिसकेपछि कार्यवाहीको दायरामा ल्याउने पनि बताएको छ। वीरेन्द्रनगर स्थित शुभ होटेलमा सोमबार नेकपा एमाले निर्वाचन समीक्षा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमको आयोजना गर्यो। सोही कार्यक्रममा सहभागी हुन एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पौडेल सहित नेताहरू सुर्खेत आएका थिए। सोही होटेलमा कार्यक्रममा सहभागी भइरहेकै बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक एसपी ठाकुर प्रसाद पोखरेल बेलुका 5 बजेतिर पौडेललाई पक्राउ गर्न त्यहाँ पुगेका थिए र अब पक्राउ भइसके पछाडि अब यसका बारेमा पनि छलफल र विमर्श हुन्छ। अब किन पक्राउ परे भन्ने कुराहरू पनि हुन्छन् र विशेष गरी अहिलेको अवस्थामा पक्राउ पर्नुको कारणहरू सम्पत्ति शुद्धिकरण भनेर बताइएको छ। 10 जिल्लाका धेरै पदाधिकारीहरू त्यहाँ उपस्थित रहेका थिए। त्यही कार्यक्रमबाट उनलाई पक्राउ गरियो र अब सुशासन केन्द्रीय ढंगले सरकार अगाडि बढ़ने, यो सरकारले चाहिँ हिजोका जति पनि भ्रष्टाचारमा संलग्न भएका मुछिएका व्यक्तिहरूलाई चाहिँ एकपछि अर्को गरी पक्राउ गर्ने बताएको छ। आजको नेपाली बहसमा हामी अब यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ र ग्रे लिस्टबाट बाहिरिन सकस्छ नेपाल, आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्नेछ, बैंक सहकारी जस्ता जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ गर्नुपर्नेछ, हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कारोबार कार्यवाही गर्नुपर्ने स्थिति छ, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने स्थिति छ, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने स्थिति छ, अपराधबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान रोक्का र जफत गर्नुपर्नेछ, तब मात्र नेपाल ग्रे लिस्टबाट बाहिर निस्कन सक्छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपाल कसरी ग्रे लिस्टबाट बाहिर निस्कन सक्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउनु नसक्दा सोमबार बन्द सत्र शुरू हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको नहुने दावी गरे पनि प्रतिनिधि विवाद टुंगो लाग्न नसक्दा सोमबार बिहान 9 बजेबाट शुरू हुने भनिएको बन्द सत्र मंगलबार अर्थात आजसम्मका लागि सरेको छ। त्यहाँ धेरै आकांक्षीहरू छन्, धेरै पदाधिकारीमा पनि आकांक्षीहरू धेरै रहेको र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। आजको नेपाली बहसमा राष्ट्रपाको बन्द सत्रका विषयमा पनि कुराकानी गर्नेछौ र नेपाली कंग्रेसको विवाद अझै पनि सुल्झिन सकिरहेको छैन। कंग्रेसलाई एक दिक्का बनाएर लैजानुपर्छ, कंग्रेसलाई बलियो बनाएर लैजानुपर्छ र नेपाली कंग्रेसको यो लोकतान्त्रिक पार्टी डेमोक्रेटिक पार्टीलाई एक दिक्का बनाएर लैजानका निम्ति हरेक नेता कार्यकर्ताहरू पनि लागेको भेटिन्छ र विशेष गरी विशेष महाधिवेशनबाट गगन थापा
नेतृत्वमा आइसके पछाडि एक किसिमको कंग्रेसमा जुन किसिमको ऊर्जा आएको छ त्यो ऊर्जालाई संचित गरेर अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। अब साँच्चै के नेपाली कंग्रेस बलियो भएर उदयमान बन्छ त? नेपाली कंग्रेसका सभापति गगन थापाले चितवनबाट भनेका छन् कंग्रेस कसैको दुश्मन होइन, कंग्रेस प्रतिस्पर्धी पार्टी हो, कंग्रेस ठूलो बन्न चाहन्छ, कंग्रेस बलियो बन्न चाहन्छ, उनको जुन दृढ संकल्प छ यसबाट कंग्रेस कतै पनि विचलित नभएर अगाडि बढ्न सक्छ त? आजको नेपाली बहसमा चर्चा गर्नेछौ। आदरणीय श्रोता छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित।

0: tu. Account open, activate any karobar. Sajile sanga. Busy life easy, banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
3: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, देशद्रोहीहरू सबैलाई पक्राउ गरिनुपर्छ। विश्व पौडेललाई मात्र पक्राउ गरेर पुग्ने होइन, सरकारी जग्गा भूमाफियाहरूको बनाउने फैसला गर्ने पूर्व प्रधान न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, अन्य न्यायाधीशहरू र सूर्यनाथ उपाध्याय समेतका संवैधानिक निकायमा बसेर पदीय हैसियतको दुरूपयोग गर्ने सबै देशद्रोहीहरूलाई पक्राउ गरेर मुद्दा चलाउ सरकार, अनि हाम्रो हामीले पत्याउला यो सरकारले देशका लागि केही गर्दैछ भनेर तपाईँको स्ट्याटस आएछ। विश्व पौडेल पक्राउ परिसकेपछि विश्व पौडेलको मुद्दा के हो, किन चाहिँ उहाँ पक्राउ गर्नुभयो?
4: विष्णु पौडेलका धेरै मुद्दाहरू छन्। बालुवाचार ललिता निवासको प्रकरणमा पनि विष्णु पौडेल मुछिएका थिए। त्यसपछि अहिले पछाडि यो भैँसेपातीतिर मन्त्री क्वार्टर बनाउने विषयमा सरकारले जग्गा अधिग्रहण गरिसके पछाडि पनि त्यो केही भाग जग्गामा मन्त्री क्वार्टर बनाइसकेपछि अरू बाँकी के तरिकाले यो सरकारी र राजनीतिक तवरबाट मिलाएर यिनीहरूले त्यही जग्गा मध्येमा केही जग्गाहरूमा घर समेत बनाएका छन्। र अहिले पर्टिकुलरली अहिले पक्राउ परेको शीर्षकको हो, मैले त्यो हेरेका छैन। खालि
3: अहिले पक्राउ परेको त सम्पत्ति शुद्धिकरण भन्ने दावी गरिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेको,
4: सम्पत्ति शुद्धिकरणमा त उसले सम्पत्ति कहाँबाट के कति कमायो भन्ने कुरा त देखाउनु पर्ने होला। त्यो नदेखाउने बित्तिकै त तपाईँ हामी जो पनि पक्राउ पर्नुहुन्छ, स्रोत सोर्स नदेखाउने हो भने राजनीतिक रूपमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर त वास्तवमा सबैलाई धेरैजसो मान्छेहरूलाई मुद्दा चलाउनु पर्ने अवस्था छ मलाई लाग्छ। पदीय हैसियतमा बस्ने राजनीतिक कर्मीहरू र अरू मान्छे, पदीय हैसियतमा बस्ने अरू मान्छेहरू जसैको पनि सम्पत्तिको सोर्स खोज्ने हो भने मुद्दा चलाउनु पर्ने स्थिति रहन सक्छ। र पर्टिकुलरली सम्पत्ति शुद्धिकरण आयोगले के कुन मुद्दामा उहाँलाई पक्राउ गरेको त्यो चाहिँ मलाई थाहा छैन।
3: जस्तो अब ध्रुवलाल श्रेष्ठजी, तपाईँले एउटा नयाँ कुरा गर्नुभयो क्या, फेरि जस्तो भैँसेपाटी स्थित मन्त्री क्वार्टर भन्यो, त्यसको पनि त्यो जग्गामा केही जग्गामा चाहिँ व्यक्तिगत घरहरू बनेका छन्, त्यसमा सेटिङ मिलाइया छ।
4: त्यो पक्कै पनि त्यो कति जग्गा सरकारले जुन उद्देश्यको लागि अधिग्रहण गरेको हो सो बाहेकको जग्गाहरू त्यो सरकारी जुन मन्त्रीहरूको लागि क्वार्टर बनाइएको छ, त्यो क्वार्टर बनाइएको जुन परिसर त्यहाँ छुट्याइएको छ नि जग्गा क्षेत्रफलहरू, त्यो बाहेक त्यो अधिग्रहणमा परेकै जग्गाहरूमा मेरो जानकारीमा रहेसम्म विष्णु पौडेलजी र वामदेव गौतम समेतको घर त्यहाँ बनेको छ। त्यो हामी त्यसको अध्ययन गर्दैछौ,
3: विष्णु पौडेल र वामदेव गौतमको घर।
4: हजुर,
3: अनि ललिता जग्गा प्रकरण त उहाँले फिर्ता गरिसक्नु भएको नि त होइन त्यो जमिन?
4: ललिता यसो हो नि त, कानूनको कारवाही त हुनु पर्यो नि, अपराध गर्ने अनि मैले अपराध गरेको छैन, अपराध गरेका चिज वस्तुहरू मैले फिर्ता दिएँ भन्दैमा कानुन विस्तेज हुनु हुँदैन। त्यस्तो गरिएको छ, पदीय हैसियतमा बस्ने मान्छेहरूले जग्गा फिर्ता दिइसके पछाडि उसलाई कारवाही नहुने जस्ता कुराहरू राजनीतिक प्रभावका आधारमा गरिएका अवस्थाहरू छन् जो वास्तवमा कानुनी शासनमा सुहाउने कुरा होइन, यिनीहरूलाई कारवाही गर्नुपर्नेछ। ललिता निवासको त ठुलो काण्ड हो, त्यो अझै पनि सकिएको छैन। ललिता निवाससँग सम्बन्धित त्यति बेला जो सूत्रधार भनेर मालपोत कार्यालयमा काम गर्थे त्यही मान्छेहरूलाई अहिले फेरि के कारणले हो बालेन सरकारले यो भूमि समितिमा नियुक्ति गरेको छ, त्यो त फेरि तपाईँहरू जान्न चाहनुहुन्छ जानुहुन्न मलाई थाहा छैन।
3: अहिले बालेन सरकारले भूमि सम्बन्धीमा के नियुक्ति गरे भन्नुहोस् न, जनतालाई सुनाउनुहोस् न, देशभरि
4: पदमनिधि सोतीलाई र एकजना न्यायाधीशलाई नियुक्ति गरेको छ नि अहिले
3: पदमनिधि
4: पछिल्लो समय है। यो वास्तवमा के भएको भने ललिता निवासको कुल क्षेत्रफल जग्गा 200 झन्डै 300 रोपनी जग्गा मध्ये 14 रोपनी 11 आना त्यति बेला राजनीतिक एउटा गतिविधिमा लागेका नाममा हिसाबले राजनीतिक नेताका जग्गाहरू जफत गरिएको थियो र पछि कृष्ण प्रसाद भट्टराईको पालामा आफ्नै दलका नेताहरूको जग्गा जफत गरिएकोमा आफ्नै दलको सरकार आइसके पछाडि त्यो जग्गाहरू कमसेकम राजनीतिक पूर्वाग्रहबाट जफत गरिएको जग्गाहरू फिर्ता गरिनु पर्दछ भनेर निर्णय गरे है। त्यो निर्णय गर्दाखेरि के भएको छ भने 14 रोपनी 11 आना जग्गा राजनीतिक रूपमा जफत गरेर सरकारको अधीनमा रहेका जग्गाहरू फिर्ता गर्ने गृह मन्त्रालयले छानबिन गरिसकेपछि भनिएको छ त्यसमा
3: हेर्नुहोस्
4: है। अब त्यति बेला मालपोत कार्यालय काठमाडौँलाई सोधिँदाखेरि मालपोत कार्यालय काठमाडौँका प्रमुख थिए यो पदमनिधि सोती जो अहिले समितिमा नियुक्ति हुनुभएको छ
3: है,
4: त्यो मान्छेले अनौठो काम गरेको छ र यो मान्छेलाई त्यस विषयमा कारवाही बाँकी नै छ जस्तो लाग्छ मलाई। मुद्दाहरू त उठे अदालतहरूमा होइन, तर उहाँ त्यहाँ उहाँको रोल त्यति बेला के छ भने 14 रोपनी 11 आना जफत गरिएको जग्गा मध्ये सरकारको अधीनमा रहेका जति फिर्ता दिने भनेकोमा 14 रोपनी जफत गरिएको जग्गा र सरकारले त्यो अधीन भन्ने शब्दलाई अधिग्रहण गरेको सबै 200 झन्डै 300 रोपनी जग्गा फिर्ता गर्ने भनेको घुमाएर भूमाफियाहरूको पक्षमा उहाँले पत्राचार हो पदम नदी सोती त्यति बेला मालपोत कार्यालय
3: काठमाडौँ
4: उहाँको त्यो पत्र हेर्नुहोस् है, अधीनमा रहेको त्यो पनि निर्णयमा क्याबिनेटको निर्णयमा के भनिएको छ भने सरकारको अधीनमा रहेको कुन जग्गा कब्जा गरिएको जग्गा, कब्जा र अधिग्रहण फरक हो। अधिग्रहण भनेको मुआवजा तिरेर सरकारले नै लिने हो, त्यो कानुन बमोजिम हुन्छ। कब्जा भनेको राजनीतिक प्रतिशोधमा राजनीतिमा लागेका दलमा लागेका मान्छेहरूको कब्जा गरिएको, त्यो कब्जा गरिएको फिर्ता जग्गा जो सरकारको अधीनमा छ शब्द बुझ्नुहोस् है, त्यसलाई फिर्ता गर्ने भनेकोमा कब्जा गरिएको र सरकारको अधीन भन्ने शब्दलाई अधिग्रहणमा रहेको जग्गाहरू सबै फिर्ता गर्ने त्यत्रो फट्याङ गरेर लेखेको पत्राचारको आधारमा यो ललिता निवासको जग्गा प्रकरण सुरु भएको हो। अब यही मान्छे अहिलेको बालेन सरकारले समितिमा ल्याएको छ, उहाँले जानेर ल्याउनुभयो नजानेर ल्याउनुभयो, सल्लाहकारहरू प्रस्ताव छन्, हामीसित सल्लाह गरेको छ नि, हामीलाई फी तिर्नु पनि पर्दैन, केही पनि गर्नु पर्दैन, हामी त्यही काममा ल्याएछौँ वर्षौंदेखि गठबन्धन कालदेखि, यो अचम्मको कुरो भएको छ। त्यसकारण
3: त्यसको बारेमा छानबिन होला, त्यसको बारेमा सत्य तथ्य छानबिन होला, यहाँले केही कुरा उजागर गरिसक्नु भएको छ, जनताले सुनिसकेका छन् यो कुराहरूलाई है, जनताका माझ चाहिँ यो बाहिर आइसके पछाडि यसको बारेमा सरकारले चाहिँ अर्थात प्रधानमन्त्रीले आफ्नो धारणा के हो वा चाहिँ पदमनिधि सोचीको तत्कालीन भूमिका के हो यसको बारेमा छानबिन हुनुपर्छ होइन, यसको माग गर्नु पर्यो अहिलेको अवस्थामा। जस्तो अब यहाँले चाहिँ अबको यो कल्याण श्रेष्ठदेखि सुशीला कार्कीसम्मलाई समेत कारवाहीको लागि आग्रह गर्नुभएको छ, छानबिनको लागि आग्रह गर्नुभएको छ, हुँदाहुँदा सूर्यनाथ उपाध्याय समेत भन्नुभएको छ, यो के हो खास?
4: सूर्यनाथ उपाध्यायको म जोडिहालौँ, यो ललिता निवासकै जग्गाहरू जसरी मोही कायम गर्दै फटाफट दिइयो, यो दिएको कुराहरू वास्तवमा भ्रष्टाचारभित्र पर्छ, यो सरकारी जग्गा हो भनेर त्यहाँ अख्तियारमा उजुरी परेपछि सूर्यनाथ उपाध्याय प्रमुख छँदाखेरि त्यो उजुरीलाई तामेलीमा राखेर भूमाफियाहरूको पक्षमा उहाँले कारवाही गर्नुभएको छ। क्लियर, उहाँ एउटा कार्यक्रममा हामीले यो कुरा उठाउँदाखेरि भागेर पनि जानुभएको, एउटा सूर्यनाथको को हकमा तपाईँले सोध्नुभयो कल्याण श्रेष्ठ र सुशीलाको कुरा, अब सुन्नुहोस् है, उनीहरूलाई पनि सर्दु जलाधारको मुद्दा जो राजा वीरेन्द्रले झरानदासीलाई पानी खुवाउनुको लागि सर्दु जलाधारको एरियाको जग्गा अधिग्रहण गरेर मोरङको बयरवनमा गाउँलेहरूलाई सारेर सहरमा बसाले, उहाँहरूको घर जग्गा सबै छ, त्यो मुद्दामा भूमाफियाहरूले सर्दु जलाधारकै मुद्दा पनि हाम्रै हो हाम्रो लगतमै नाम छ भनेर गरेको मुद्दामा उहाँहरूले कल्याण श्रेष्ठ भन्दा अगाडि गोविन्द बहादुर श्रेष्ठ र कृष्ण कुमार वर्माले गरेको सुरुको ट्रायल केस ट्रायल केस भइसके पछाडि त्यो जग्गा फुकुवा गरेपछि फेरि 15 जनाको मुद्दा आउँदाखेरि सरकारले सट्टा गर्न दिएको छ भनेर मालपोत कार्यालयले बेलबारीको डेटा देखाउँदा देखाउँदै श्रेष्ठ देखाउँदा देखाउँदै त्यहाँ हेर्दै नहेरिकन भूमाफियाहरूको पक्षमा त्यो सर्जु जलाधारको जो अधिग्रहण भएर उसलाई सट्टा भर्न दिइसकेको छ त्यो जग्गा पनि भूमाफियाहरूकै हुने भन्ने फैसला कल्याण श्रेष्ठ समितिले गरेकोमा सुन्नुहोस् है त्यो फैसलालाई पुनरावलोकनमा जाँदाखेरि पुनरावलोकनमा मलाई लाग्छ सुशीला कार्की ताहिर अली अन्सारी कर्कराज भट्ट जस्तो लाग्छ उहाँहरूले स्वागत गर्नुभएको र त्यही विषयमा हामी लड्दैथ्यौँ त्यही विषयमा हामीले अख्तियारमा मुद्दा पनि गरेका हौ त्यो अख्तियारको उजुरी जिउँदैछ त्यो अख्तियारको उजुरी भइराखेको बेलामा मुद्दा फैसला भइसकेको थिएन अस्ति 12 वर्ष लागिसकेपछि 12 महिना चैतको महिनाको 12 गते सर्वोच्च अदालतको पूर्ण इजलासले सारङ्ग सुविधि समेतको पूर्ण इजलासले कल्याण श्रेष्ठले भूमाफियाहरूको पक्षमा गरेको फैसला जुन फैसलालाई सुशीला कार्कीले सदर गरिन् त्यो फैसला गलत हो सरकारी जग्गा भूमाफियाहरूको पक्षमा गएको मिलेन सरकारको हुनुपर्छ भनेर कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई देशद्रोही भूमाफिया भ्रष्टाचारी भन्ने फैसला गरेको छ अब के भन्नुहुन्छ तपाईँहरू त्यो उसलाई समाउनु पर्दैन माथिबाट सुरु गर्नु पर्यो नि सरकारले त्यो माथिकाहरूले बदमासी गरेको देशमा त्यसकारण मैले त्यो आधारमा भनेको सर्वोच्च अदालतले भनेर त्यो फैसलाले बोल्छ त्यही शब्द नपर्ला शब्द उल्लेख गर्नु जरुरी छैन उसले व्यक्तिको रूपमा दर्ता गरेको जुन जग्गा छ सरकारको जग्गालाई त्यो सरकारकै हो व्यक्तिको रूपमा दर्ता गरेको गलत छ भनिसके पछाडि यिनीहरू को हुन् त अब यिनीहरूलाई कारवाही गर्नु पर्दैन पर्छ नि अझै म त भन्छु राष्ट्रपतिले उपचार खर्च गलत तरिकाले लिए बापतमा सत्य र न्यायको खोजी अभियान जुन अभियानलाई म लिड गर्छु ले दर्ता गरेको उजुरी अख्तियारमा जिउँदैछ अहिले नै सरकारले राष्ट्रपतिलाई समेत कारवाही गर्न सक्छ र पर्छ त्यो हाम्रो अभियानको माग छ
3: अब अहिलेको अवस्थामा नि ध्रुवराज श्रेष्ठजी तपाईँले लामो समयदेखि सत्य न्यायको खोजी अभियान चलाउनु भएको छ होइन त्यसमा चाहिँ धेरै प्रमाणहरू धेरै तथ्यहरू तपाईँहरूले राख्नु पनि भएको छ र पटक पटक आवाज पनि उठाउनु पनि भएको छ तपाईँ कानूनको क्षेत्रमा लामो समय काम गरिसकेको पनि व्यक्ति अब यहाँ त धेरै ठूला मुद्दाहरू छन् काण्डहरू छन् होइन नक्कली भुटानी शरणार्थीदेखि राजधानी पासपोर्ट काण्डसम्म अब यहाँ त बिचौलियाले देश चलाउँदो रहेछ दीपक भट्टहरूदेखि चाहिँ अब ठूला घराना भनिएका व्यक्तिहरू समेत अर्बौं अर्बमा मुछिएको एउटा परिस्थिति रहेछ भन्दा देशलाई भ्रष्टाचारले त थिलथिलो पारिएको रहेछ नि त होइन अहिलेको सरकारले चाहिँ यावत तथ्य र प्रमाणका आधारमा कारवाहीको प्रक्रिया डण्ड बर्साउन सक्छ अगाडि बढ्न सक्छ
4: बढ्न सक्छ सरकार प्रतिबद्ध हुनुपर्छ सरकारमा त्यो एक किसिमको जुन जिल भन्छौँ नि हामी त्यो दृढता त्यो हुनुपर्छ त्यो डिटर्मिनेसन त्यो भइसके पछाडि सरकारले गलत काम जस्तै ललिता निवासी सूत्रधार पद्मनिधि सोतीलाई उहाँहरूले भूमि व्यवस्थापन समितिमा राख्नु भएको छ भने यो वास्तवमा जनतालाई थाहा नभयो नहुँदासम्म ठिकै हो कि राम्रै काम गराएछ भन्ने हो नत्र त यो त ठ्याक्कै उल्टो हुन्छ नि त्यो गर्नुपर्छ सरकार त्यो पनि गरेन भने यो सरकारको अर्थ के
3: रहन्छ सोतीमाथि चाहिँ तत्कालीन बेला केही कुराहरू उठेका छन् कि होइन उहाँ चाहिँ तत्कालीन बेला मालपोत प्रमुख हुँदाखेरि उहाँको पनि सहभागिता हुन सक्छ भन्ने आशंका हो
4: आशंका होइन उहाँको लेखाइ हेर्दाखेरि थाहा हुन्छ कि उहाँको जुन घुमाइले जुन ललिता निवासको सुरुवात भएको छ त्यो मान्छे अचम्ममा पर्ने काम उहाँले गर्नुभएको छ
3: त्यो अहिले भूमि समितिमा
4: राख्नुभएको छ जहाँसम्म तपाईँले सरकारको प्रतिबद्धता वा सरकारले यो गर्न सक्छ कि सक्दैन भन्नुभयो सरकारले नसकेर कसले सक्ने अहिलेको यत्रो झन्डै 2/3 कमान गरेको सरकारले उहाँले निष्पक्षताको रूपमा उहाँलाई विज्ञहरूको कमी छैन हामीसित सोधे हुन्छ हामीले मात्रै उठाएको मुद्दाहरू मात्रै उहाँहरूले कानुन बमोजिम कारवाही गर्नुभयो भने देशमा परिवर्तन नै आउँछ
3: होइन विष्णु पौडेलमा त प्रतिशोध भयो भनिरहेछ नि त एमाले
4: मुद्दा चलेपछि थाहा हुन्छ नि
3: विष्णु पौडेलमा प्रतिशोध भयो विष्णु पौडेलको गिरफ्तारी चाहिँ हामीलाई सही छैन यो मान्य छैन भनेर केपी शर्मा ओलीजीले विज्ञप्ति जारी गर्नु
4: होइन होइन त्यो त्यो त्यसै भएर आफ्नो नेताहरूले भ्रष्टाचार गर्दाखेरि पनि ठिकै छ भन्ने काङ्ग्रेस कम्युनिस्ट माओवादीहरूको अनि त्यसपछि अहिलेकै दलमा लागेका के अरे ठूला दलले सरकार बनाएका दलै पनि त्यही काममा लागे हो नि त सुरुमा त्यसकारण यो गति आएको नि देशमा त्यसकारण हुनु त अहिले युटिआईको सरकार चाहिँ राम्रै सरकार छ भन्नु पर्ला, तर यसको आइडेन्टिटी के हो भन्ने कुरामा जनताहरूले ठूलो प्रश्न उठाएको छ, यसको सार्वजनिक जवाब आइसकेको छैन सरकारबाट। हामी पनि त्यो पक्षमा छौँ, हामी बडा झाँकेर हेरिराखेका छौँ सरकारलाई, यसको गतिविधिलाई। त्यसकारण मैले भनेको छु नि, विष्णु पौडेललाई मात्र होइन, सबै ठूला माछाहरूलाई माथिल्लो तहबाट पक्राउ गरेर सुरु गरौँ न, अनि मैले हामी बताउँछौँ सरकारले के गर्दैछ भनेर, त्यो कुरा हो नि। अब अहिले विष्णु पौडेललाई समातेको यो प्रतिशोध हो भन्ने कुरा त त्यो त अनौठा कुरा हो नि, त्यो त कहाँ हुन्छ र? हिजो त्यसै भनेको कारणले यिनीहरू डुबेका हुन् नि, आज यो हालतमा ठुलो पसन्द परेको हो नि राजनीतिक दललाई। अझै पनि नेताका समर्थकहरू, कुनै पनि दलका समर्थकहरूले आफ्ना दलका नेता चढाइ गरेको छ, उसले गल्ती गरेको छ भने पनि उसलाई देवत्वकरण गर्ने एउटा नेपाली जुन मानसिकता छ, यसले गर्दाखेरि देश यो दुर्गतिमा गएको हो। सत्य बोल्न चाहँदैन नेपालीहरू, यो वास्तवमा दुर्भाग्य हो। सत्यको तथ्यमा उभिएर नेपालीहरूले आफ्ना मान्छेको पनि विरोध गर्न सक्नुपर्छ, खबर गलत कुरा हो, त्यो हुन सकेको छैन नेपालीहरूमा। यो त भर्खर सुरु भएको, तपाईँले अघि यो भुटानिज प्रकरणको कुरा गर्नुभयो, दुई हप्ता नागिसक्यो, बहस सुरु भइराखेको छ। त्यो भुटानिज प्रकरणको मुद्दामा बोलिएका मान्छे सुन्नुहोस् है, त्यसमा केपी ओली पोलिएका छन्, आजुल देउबा पोलिएका छन्, रामबहादुर बादल पोलिएका छन्, प्रचण्ड पोलिएका छन्। हामीले मैले बहस गरेर आएको यो पोलिएको मान्छेलाई अहिलेसम्म अदालतले बयानमा किन बोलाउँदैन? बोलाउनु पर्दैन, हामीले कुरा उठाएका छौँ,
3: तथ्य प्रमाणहरू पुरा नपुग्यो होला नि त,
4: उहाँले त बोलाउनु पर्यो नि त बयानमा, तिमीलाई पोलेको चाहिँ के हो भनेर भन्नु पर्यो नि। अरू सामान्य मान्छेहरूलाई, बोलाउनै नपर्नेहरूलाई पनि अदालतले बोलाएको छ, ठुला मान्छेहरूलाई नबोलाउने अदालतले। हामीले यो प्रश्न उठाएका छौँ कानुनी रूपमा बहसको दौरानमा। अझ त्यो मुद्दामा के पनि भएको छ भने, अभियोजन पक्षले ज जसलाई अभियोग लगाएर ल्याएको छ उनीहरूको सम्पत्ति तुरन्त रोक्का गर्ने माग गरेकोमा अहिलेसम्म जिल्ला अदालतले सम्पत्ति रोक्का नराखेको, यसलाई पनि हामीले गम्भीर आपत्तिजनक ढङ्गले त्यसलाई प्रतिवाद गरेका छौँ, र सायद हामी त्यो बेरितको मुद्दा लिएर उच्च अदालतमा जाँदै पनि छौँ। यो स्थिति भयावह छ, त्यसकारण अहिले बालेन सरकारले आफूप्रति जे जस्तो प्रश्न जनताहरूले राखेको उठाएको भए तापनि, भ्रष्टाचारको मुद्दामा शून्य सहनशीलताको सिद्धान्त अप्नाएर राष्ट्रपतिदेखिलाई कारवाही लिएर जाओस् न, जनताहरूको समर्थन त्यसै पाउँछ नि त, उसले कानुन मौजिम हुनु पर्यो अदालतमा। त्यस्तै किसिमको
3: राजधानी छपाईमा पनि निकै ठुलो घोटाला रहेछ नि त,
4: धेरै ठुलो। तपाईँको रेडियो एउटा कार्यक्रममा सिद्धिने कुरै छैन। अहिले अदालतमा अलिकति परिवर्तनकामी काम हुन लागेको हो कि भन्ने जस्तो भनक हामीले पाएका हौ, त्यो छजना मध्ये सिनियरलाई मिचेर अर्को मान्छेहरू ल्याउँदाखेरि, तर त्यसको काम सकारात्मक हुनु पर्यो। अदालतमा जे जे समस्याहरू छन्, भ्रष्टाचारीहरू जो जो छन्, त्यहाँ त्यो कारवाही हुनु पर्यो, कानुन मौजिम फैसलाहरू आउनु पर्यो, तर त्यो हुन्छ कि हुँदैन हामी त्यसलाई परीक्षणमै हेरिराखेका छौँ। अहिलेको नयाँ प्रधान न्यायाधीशज्यूलाई पनि धेरै कुराहरू हुन बाँकी छ, त्यो गर्न सक्नुपर्छ यो सरकारले। यो सरकारले गर्न सकेन भने कसले सक्छ? यो सरकारले पनि गर्न सकेन भने व्यवस्था परिवर्तन गरेर अर्को व्यवस्था ल्याउनु।
3: हजुर, अर्को कुरा तपाईँले भन्नुभएको छ कि जस्तो न्यायाधीशलाई कसरी पक्राउ गर्न मिल्छ भन्ने कुरा, संविधानको धारा 108 उपधारा 8 अनुसार महाभियोग नलाग्दैको अवस्थामा दीप बस्नेत लगायतकालाई पक्राउ गरी मुद्दा दायर भइसकेको अवस्थाले नजिर स्थापित भइसकेको छ। यति लेख्दा पनि नबुझ्ने हो भने हामीसँग सल्लाह लिन आए हुन्छ, हामी सरकारलाई बाटो देख्न तयार छौँ भन्नुभएको छैन? न्यायाधीशहरूले पक्राउ पर्छन्,
4: पक्राउ पर्नुपर्छ। तपाईँले 100 धारा 100 संविधानको धारा 101(8) जुन मैले त्यहाँ व्यवस्था के अरे उल्लेखै गरेका छु मेरो फेसबुक वालमा, त्यो अनुसार त्यो के हो भनेदेखि, त्यो 101 उपधारा 8 भनेको राष्ट्रपतिलाई पनि लाग्ने त्यही हो, प्रधान न्यायाधीशलाई पनि लाग्ने त्यही हो, समान हुन्छ, कुनै पनि संवैधानिक निकायका प्रमुखहरूलाई पनि समान रूपमा लागू हुनुपर्दछ। अर्थात् त्यो धारा अनुसार महाभियोग लागेका अवस्थामा मात्रै प्रधान न्यायाधीशहरू वा राष्ट्रपति वा अरू कुनै संवैधानिक निकायका व्यक्तिहरूलाई कारवाही गर्न पाइन्छ, मुद्दा चलाउन पाइन्छ भनेको छ। तर नजिर के बस्यो भने, देश दोहन गर्ने काममा यदि तिनीहरू लागेका छन् र प्राविधिक रूपमा महाभियोग जस्ता कारवाहीहरूको उठान हुन सकेको छैन, वा सांसदहरू नै भ्रष्ट भए उनीहरूले महाभियोग उठाउँदै उठाएनन् भने, र पनि पदि हैसियतमा बस्ने ती पदका मान्छेहरूले देश दोहन गरेको छ भने त्यो अर्थमा मुद्दा चल्न मिल्छ भन्ने जस्तो सेन्समा दीप बस्नेतलाई र राजनारायण पाठक त पदमै थिए, अख्तियारको आयुक्त नै थिए, दीप बस्नेत प्रमुख थिए, रिटायर्ड भएका थिए, उनलाई त महाभियोग नलागिकन त्यही उपधारा 8 बमोजिम मुद्दा लागेको उनीहरूले नजिर त बस्यो नि। मुद्दा लागेकै अवस्थामा पनि, मुद्दा लागिसके पछाडि अदालतले ए मुद्दा लाग्नु मिल्दैन, महाभियोग लागेको थिएन भन्न सक्नु पर्थ्यो, अदालतले त्यो पनि भनेन, अदालतले आफ्नो क्षेत्राधिकार प्रयोग गर्यो, मुद्दा लियो र फैसला गर्यो भनेपछि यो नजिक बसेको छ। त्यो धारा आठ बमोजिम दीप बस्नेतलाई त्यही धाराको समान संरक्षण हुन्छ नि, कानूनको समान प्रयोग हुन्छ कसैका विरुद्धमा पनि। त्यही उपधाराले प्रधान न्यायाधीशलाई पनि समाउँछ, दीप बस्नेतलाई मुद्दा चल्दाखेरि राष्ट्रपतिलाई पनि चल्न मिल्छ, प्रधान न्यायाधीशहरू कुनै पनि संवैधानिक निकायमा बस्ने मान्छेहरूलाई मुद्दा चलाउन मिल्छ। त्यो कोही पनि कानूनी व्याख्याको आवश्यकता पर्दाखेरि हामी राउन्ड टेबलमा बसेर त्यसलाई प्रमाणित गर्छौँ।
3: विडम्बनालाई
4: त अझ सर्वोच्च अदालतले र सुशीलालाई सर्वोच्च अदालतले यिनीहरू देशद्रोही हुन् भन्ने कुरा त्यो फैसलाले अस्ति चैत 12 गतेको फैसलाले प्रमाणित गरिसकेको छ। समाउनुपर्छ
3: कल्याण श्रेष्ठ र सुशीला कार्की चाहिँ पक्राउ पर्नुपर्छ।
4: त्यहाँ अरू पनि न्यायाधीशहरू छ, कल्याण श्रेष्ठसित कमल नारायण दास छ, सुशीला कार्कीसित मलाई लाग्छ तर्करराज भट्ट र पाइर अली अन्सारी हुनुहुन्छ, यिनीहरू सबै। र अझै सर अरू छ जना त प्रधान न्यायाधीशहरूलाई हामीले उतै हालेका छन् त, एनजी आन्दोलनभन्दा अगाडि नै यही ठगबन्धन सरकार छँदाखेरि, पहिलाको ठगबन्धन सरकार छँदाखेरिको अवस्थामा त हामीले मुद्दै हालेका छौँ त। अनि त्यो मुद्दाको फाइल खोले भयो नि त बालुङजीले, के आपत्ति छ त्यसमा? त्यसमा नबुझिने कुरा छ भने हामी सहयोग गर्छौँ यस कारणले भनेर मैले अहिले संविधानको धाराको व्याख्या नै गरेँ नि
3: तपाईँलाई।
4: के अरे व्यावहारिक रूपमा अदालत समेतले त्यो कुरालाई स्वीकार गरिसकेको छ। कसैलाई गर्ने कसैलाई नगर्ने गर्न पाइन्छ कानुन, त्यो हो नि कुरो। त्यसमाथि पनि जाजुल्ले कुरा के हो भने देश दोहन भएको छ, देश लुटिएको छ, पदीय हैसियतमा बस्ने मान्छेहरूले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर कानुन निचेर मैले गरेपछि जे पनि हुन्छ भन्ने त्यो काम भएको छ। र त्यो काम पनि कसका विरुद्ध भएको छ? राज्यको विरुद्ध भएको छ। त्यसकारण यस्ता राज्यद्रोहीहरूलाई यो सरकारले निर्ममताका साथ कानुनी कडकडामा ल्याएर मुद्दा चलाइनुपर्छ भन्ने हाम्रो सत्र न्यायको खोजी अभियानको मागदाबी हो र हामी त्यही काममै छौँ। आजको सरकारले गर्न सकेन भने आजको सरकारले गर्न नसकेको कुराहरू पनि भोलि कानुनको दायरामा पर्न सक्छ। हामी त त्यो लडाइँमा छौँ नि, हामी कसैले छोड्दैनौँ। फेरि
3: आज दुर्बलाल श्रेष्ठजी वरिष्ठ अधिवक्ताज्यू यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। नमस्कार। वरिष्ठ अधिवक्ता सत्य न्याय खोजीको अभियानका संयोजक दुर्बलाल श्रेष्ठ नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: World Cup 2026 को अवसरमा सिसिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिसिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुद्रेके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: डिसोम फाइबरनेट।
4: यतिकै हाम्रो बीचमा नेपाली कंग्रेसका नेता गोविन्दराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार नमस्कार, गुड मर्निङ गोविन्दराज पोखरेल।
5: गुड मर्निङ, नमस्कार।
4: अब अहिलेको अवस्थामा हिजो पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभयो। सरकारले सुशासनको मुद्दामा चाहिँ आफूलाई एकदमै सक्रिय बनाएर अगाडि बढाइरहेको छ, होइन?
5: हेलो,
4: सुन्दै हुनुहुन्छ गोविन्दजी?
5: भन्न त अनि
4: होइन, सरकारले हिजो अर्थमन्त्री पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरे, भ्रष्टाचारको मुद्दामा र सुशासनको मुद्दामा सरकार प्रतिबद्ध रहेको संकेत दिँदैछ। पूर्व विशिष्टहरू पनि पक्राउको क्रममा छन् होइन अहिले?
5: हजुर हजुर,
4: सुनिरहनु भएको छैन मेरो अडियो?
5: हेलो,
4: सुन्दै हुनुहुन्छ गोविन्दजी? अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, होइन, पूर्व अर्थमन्त्री पक्राउ पर्नुभयो विष्णु पौडेलजी, होइन? अब सरकारले सुशासन केन्द्रित मुद्दामा अगाडि बढ्छौ हामी, आरोपीहरूलाई हिजोका हरेक मुद्दाहरूमा चाहिँ आरोप लागेका व्यक्तिहरूलाई, कतै जोडिएको भेटिएका व्यक्तिहरूलाई चाहिँ कसैलाई पनि छोडिन्न भन्ने जुन सरकारको नारा छ, यसमा तपाईँको भन्नु के छ?
5: अब यस्तो छ, अब तपाईँको चाहिँ आरोपीहरूलाई चाहिँ निष्पक्ष छान्ने चाहिँ अब गर्ने कुरा चाहिँ एउटा कुरा भयो। अब जो चाहिँ पक्राउको चाहिँ पहिले जे जसरी चाहिँ त्यहाँ देखियो वास्तवमा चाहिँ त्यो चाहिँ अलिक बाइस जस्तो चाहिँ देखिन्छ। अब कार्यक्रममा बसिरहेको ठाउँबाट उठाएर लिएर आएको देखिन्छ, होइन? अब मान्छेहरू चाहिँ भागिने भए त पहिले भागि नै सक्थे, होइन? अब त्यसले गर्दाखेरि चाहिँ भ्रष्टाचारको बारेमा चाहिँ निष्पक्ष र सबै मानिसहरूको चाहिँ छानबिन हुनुपर्छ भन्ने कुरा हो। तर बाइस ढङ्गले चाहिँ अझै कसैलाई पनि चाहिँ पक्रिनुहुन्न र अब चाहिँ निर्दोष मान्छेहरू चाहिँ फस्नुहुन्न, अब दोषीहरू चाहिँ कारवाहीमा पर्नुपर्छ भन्ने नै हो वास्तवमा चाहिँ। तर अब जो शैली अप्नाइया छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छ।
4: अहिले अर्को समाचार आइरहेको छ, अहिले अहिले भर्खरै मात्र होइन, तत्कालीन बेला अमेरिकाबाट ल्याएको 40 करोड रुपियाँ छुटाउन राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ भनिरहेको स्थिति छ भन्दाखेरि, अब ठूला ठूला मुद्दामा प्रहरी सक्रिय भएको होइन, सरकार सक्रिय भएको देख्नु भएको छ होइन?
5: ठुला ठुला मुद्दामा सक्रिय भएको, अब यो यस्तो छ, यसमा अब परिणाम चाहिँ ननिस्किएसम्म चाहिँ अहिले नै चाहिँ भनिहाल्नु चाहिँ अलि हतार हुन्छ होला।
4: नक्कली भुटानी शरणार्थी प्रकरणका फाइलहरू अगाडि बढेका छन् अहिले, राजधानी प्रकरणमा पनि त्यत्तिकै घोटाला भएको रहेछ गोविन्दजी।
5: अब त्यो छानबिनले आउला, अब यो अहिले त चाहिँ प्रक्रिया मात्रै हो, अदालतसँग गएर सुनिन् गर्न सुन त्यो कुराहरू थाहा होला। र चाहिँ अब जे शैली अप्नाइया छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छैन।
4: तर सरकारले एक्सन लिने र भ्रष्टाचार प्रति निर्मम हुने कुरामा त विपक्षीहरू प्रतिपक्षीहरूको पनि त साथ हुनुपर्छ नि त, होइन? सभापति गगन थापाले त यसको खुलेर मुख्य कण्ठले प्रशंसा गर्नुभएको छ नि।
5: भ्रष्टाचार प्रति त निर्मम हुनुपर्छ, अब त्यसमा कुरा केही छैन। हामीले त आफ्नै सरकार हुँदा पनि भ्रष्टाचार विरोधी अभियान चलाएको हो, नेविसमा हुँदा मै सभापति थिए। त्यसमा अब चाहिँ निष्पक्ष र पारदर्शी ढङ्गले चाहिँ सरकारले सबै काम गर्यो, अब निर्दोष मान्छेहरू चाहिँ नफसुन् भन्ने हो र दोषीहरूलाई कारवाही हुनुपर्छ।
4: तर हिजो चाहिँ यस्ता यी धेरै फाइलहरू लुकाइएका, तामेलीमा राखिएका, दबाव र प्रभावमा परेर चाहिँ एक्सनमा नगएका कुराको स्वीकार्नुहुन्छ होइन तपाईँ?
5: अब यस्तो छ, हिजो चाहिँ ती कुराहरू पनि चर्चा थिए, तर अहिले चाहिँ के भइरहेको छ, अहिले तामेलीमा फाइलहरू चाहिँ गएको छैनन्, मुद्दाहरू फिर्ता लिने कामहरू अहिलेको सरकारले चाहिँ गरेका छैन र त्यही भएर निष्पक्षताको कुरा चाहिँ गम्भीर रूपमा चाहिँ उसले विषय चाहिँ रहन्छ
4: अहिले पनि गएका छ.
5: अब हिजो पनि त्यो भएको भएदेखि चाहिँ त्यो चाहिँ गलत हो. तर अहिले के भइरहेछ त, अहिले चाहिँ के सही भइरहेछ कि गलत भइरहेछ त्यो कुरा पनि हेर्नु पर्छ.
4: तर यो अस्तिको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले अस्ति उद्घाटन भयो, जारी छ चितवनमा. त्यहाँ चाहिँ जुन किसिमले नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो स्टेटमेन्ट दिनुभयो होइन, बोल्नुभयो. अब हामी कसैका दुश्मन होइनौँ, हामी प्रतिस्पर्धी हौँ, हामी ठुलो बन्न चाहन्छौँ नेपाली कंग्रेसलाई. यो देशको लोकतान्त्रिक पार्टी हो र कंग्रेसको आकार बढाउन चाहन्छौँ भन्ने जुन सन्देश दिनुभएको छ, यो सन्देश अनुसार चाहिँ नेपाली कंग्रेस एकटेक्का छ अहिले? नेपाली कंग्रेसलाई त्यो रङ्गले अगाडि बढ्न खोजिरहेको
5: छ. हजुर, अब यस्तो छ, अब नेपाली कंग्रेस चाहिँ कसैलाई पनि कुनै पार्टीलाई पनि दुश्मन घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन. नेपाली कंग्रेस नेपालको डेमोक्रेसीको मूल पार्टी हो र हामीले चाहिँ अब अरू कतिपय देशमै पनि हिजो माओवादीले कांग्रेसलाई मुख्य दुश्मन मुख्य शत्रु भनेर घोषणा गरेर पनि राजनीति गरे, अरू दलहरूलाई पनि त्यस्तो. अब कांग्रेस पार्टी चाहिँ कुनै अर्को दललाई चाहिँ मुख्य शत्रु, अर्को विचारलाई मुख्य चाहिँ शत्रु विचार, अर्को पार्टीका पार्टी नै मुख्य शत्रु पार्टी भनेर चाहिँ त्यसरी चाहिँ घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन. र नेपाली कांग्रेस चाहिँ हिजो पनि आज पनि चाहिँ डेमोक्रेसीलाई एउटा पुरस्कृत ढङ्गले चाहिँ अगाडि बढाउने पार्टी हो र त्यो कारणले पनि गगनजीले चाहिँ त्यो कुरा चाहिँ बोल्नुभएको भन्ने चाहिँ मलाई लाग्छ.
4: तर नेपाली कंग्रेस जुन ढङ्गले एकदेखि हुन सक्नुपर्ने थियो विशेष महाधिवेशनपछि, तपाईँहरू त तितरभित्रै हुनुहुन्छ नि होइन अहिलेसम्म पनि?
5: अब अहिले चाहिँ त्यो चाहिँ तितरभित्रकै अवस्था छ, त्यो एकदेखि हुनुपर्छ. र अहिलेको चाहिँ अब देशको चाहिँ चुनौतीलाई, प्रतिपक्षको चाहिँ भूमिकालाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनका लागि त यो संविधानको रक्षा, देशको रक्षा, देशको शान्ति सुरक्षामा शान्ति सुरक्षाकै सवाल पनि अब गम्भीर रूपले भोलि अगाडि पनि आउन सक्छन्. र जनताको सुरक्षा, देशको सुरक्षा र संविधानको सुरक्षा र लोकतन्त्रको सुरक्षाको लागि पनि चाहिँ नेपाली कांग्रेस चाहिँ एक ढिक्का हुन एकदमै जरुरी छ र अहिले टटकारो आवश्यकता पनि त्यही हो.
4: तर कंग्रेसको विवाद कहाँनिर मिल्न सकिरहेको छैन, धेरैले अध्यापति गरिसक्नु भएको छ क्रियाशील सदस्यता होइन, तर कतिपयले गर्न मान्नु भएको छैन, यो किन हो, यो के को सम्मान चाहियो?
5: यस्तो छ, अब यसमा चाहिँ अध्यापति गर्ने नगर्ने भन्दा पनि चाहिँ तपाईँको चाहिँ पार्टी चाहिँ एक हुन पर्यो भन्ने कुरा हो. तपाईँ
4: पार्टी एक त कसरी,
5: र अब महाधिवेशनमा चाहिँ सबै क्रियाशीलहरूले चाहिँ यो महाधिवेशन चाहिँ 15 महाधिवेशन चाहिँ हाम्रो महाधिवेशन हो, 15 चाहिँ सबै क्रियाशीलले चाहिँ महाधिवेशनमा जाने बाटोमा सहज बाटोमाको निर्माण होस् भन्ने नै मूल विषय हो भन्ने लाग्छ मलाई.
4: क्रियाशील सदस्यता अध्यापतिकमा त तपाईँको अब्जेक्सन छैन होइन? अब पन्ध्र महाधिवेशन
5: अध्यापतिक चाहिँ यस्तो छ, अब हाम्रो विधानमा चाहिँ अध्यापतिक गर्ने कुरा चाहिँ मातहतका चाहिँ समितिहरूको हो. हाम्रो कांग्रेसको विधानमा के छ भने अब वडा समितिको काम चाहिँ क्रियाशीलको चाहिँ नयाँ वितरण र चाहिँ रिन्यू गर्ने काम चाहिँ वडा समितिको हो र त्यो गरिसकेको नयाँ वितरण र रिन्यू गरिसकेको चाहिँ जति पनि चाहिँ मानिसहरूको अब क्रियाशील चाहिँ हरूको जति संख्या हुन्छ त्यसको अध्यावधिक गर्ने काम चाहिँ त्यो वडा समितिको हो र त्यो पछाडि चाहिँ त्यस पछाडि वडाले चाहिँ डाटा त्यो नामहरू पठाएपछि त्यो अध्यावधिक गर्ने काम नगर समितिको हो, त्यस पछाडि प्रदेशले त्यो गर्छ, त्यस पछाडि चाहिँ अब के अरे यो क्षेत्रले गर्छ, जिल्लाले गर्छ र फेरि चाहिँ यो सात प्रदेशबाट चाहिँ अध्यावधिक हुँदै चाहिँ त्यो केन्द्रमा आउने कुरा हो. त्यसले गर्दाखेरि चाहिँ अध्यावधिकको विषय चाहिँ भन्दा पनि चाहिँ अहिलेको विषय भनेको चाहिँ काङ्ग्रेसको क्रियाशील सदस्यलाई चाहिँ डिजिटल गराउने कुरा हो भन्ने चाहिँ मलाई लाग्छ. त्यसले गर्दाखेरि यो डिजिटल गराउने कुरा त अब यो त नियमित प्रक्रिया हो, अब यसलाई लगाउन के अरे यसलाई गर्दै जानुपर्छ. नियमित अब अहिलेको आवश्यकता अनुसार चाहिँ डिजिटलाइज गर्ने र सबै काङ्ग्रेसको चाहिँ डाटा केन्द्रीय समितिमा हुने, सबै मातहतका समितिमा हुने कुरा चाहिँ त्यो राम्रो विषय हो. तर अब अहिलेसम्म चाहिँ काङ्ग्रेसमा चाहिँ जो चाहिँ अहिलेसम्म यत्र अधिवेशनहरू भए, अहिलेसम्म अब हामी 15 महाधिवेशनमा छौँ र अध्यावधि गर्ने काम चाहिँ क्रियाशील सदस्यलाई चाहिँ त खालि उसले त आफ्नो निवेदन दिने हो, रिन्यू गर्ने हो, नयाँ भर्ने हो र अध्यावधि काम गर्ने चाहिँ समितिहरूको हो. त्यसले गर्दाखेरि चाहिँ यो अध्यावधिकै चाहिँ नै चाहिँ के अरे केन्द्रीय समिति महाधिवेशनमा भाग लिने मापदण्ड बनाउनु भन्दा पनि चाहिँ जति पनि चाहिँ साथीहरूले चाहिँ क्रियाशील चाहिँ तपाईँको आज्ञा के अरे भर्नुभयो, नयाँ भर्नुभयो, रिनु गर्नुभयो, र ती सबै क्रियाशीलहरूलाई चाहिँ पन्ध्रौं महाधिवेशनमा चाहिँ भागलिने चाहिँ सहज वातावरणको निर्माण हुनु।
4: अब त्यो मापदण्ड त बनिसक्यो नि, क्रियाशील सदस्यता रिन्यू नगर्ने अध्यावधिक नगर्नेलाई त महाधिवेशनमा त नो इन्ट्री भन्ने कुरा आइसकेका छन् त होइन।
5: अब त्यस्तो त त्यो विधानमा त त्यस्तो कुनै व्यवस्था देखिँदैन।
4: तर अब नेपाली कंग्रेसको अहिलेको नेतृत्वले जुन किसिमले यी प्रक्रियाहरू अगाडि चाल्यो त्यसले त कंग्रेसलाई सशक्त बनाउन खोजिया हो नि त होइन, यसमा चाहिँ आग्रह पूर्वाग्रह छ र
5: नै यस्तो छ। अब तपाईँ डिजिटाइज गर्ने कुरा राम्रो हो, त्यसमा केही कुरा भएन। अब सशक्त हुन्छ कि हुँदैन भन्ने कुरा त अब अहिले नै चाहिँ प्रकाश गर्न गाह्रो छ। अब महाधिवेशन चाहिँ कसरी हुन्छ, त्यो पछाडि चाहिँ काङ्ग्रेसले नीतिहरू चाहिँ कसरी लिएर आउँछ, र अब हुने चाहिँ दुईटा निर्वाचनहरूमा अब आइरहेछ जो निर्वाचनहरू स्थानीयहरू चाहिँ प्रदेशको निर्वाचनमा चाहिँ अब काङ्ग्रेसले अहिलेको भन्दा कति भोट बढाउँछ, अब त्यसको आधारमा नै अब बल्ल चाहिँ हामी कति सशक्त भयौँ भएनौँ भन्ने कुराको चाहिँ टुङ्गो लाग्छ।
4: अब नेपाली कंग्रेसलाई मिलाउने कुनै त्यस्तो आधार देख्नु भएको छ तपाईँहरू त लागिरहनु भएको छ एकदिका बनाऊ भनेर होइन, कहाँनिर यो कमजोरी के भइरहेछ?
5: नै खास त्यस्तो नमिल्नु पर्ने त के देखिन्न, अब नमिल्ने आधार पनि खास केही देखिँदैन होइन। त्यसको लागि त अब वार्ता छलफल कुराकानी भएपछि मलाई लाग्छ त्यो एक दुई सिटिङमा चाहिँ त्यो सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
4: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
5: ल यहाँलाई पनि धन्यवाद छ, मेरो कुरा राख्ने अवसर दिनुभयो।
4: थ्याङ्क यू भेरी मच। हामी फेरि पनि कुरा गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा ग्लोबल फ्यामिली ब्याङ्क, सबैका लागि ब्याङ्क डिसन 5 मिनट।
4: यतिखेर हाम्रो बेचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता भरत पराजुली हुनुहुन्छ। पराजुलीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: गुड मर्निङ
4: पराजुली सर, तपाईँ अब यतिखेर चितवनमा हुनुहुन्छ होइन, चितवनमा गर्मी त व्यापक होला होइन अहिले?
10: ठिकै छ, अब देशमै गर्मी छ, चितवनमा पनि गर्मी नै हुने भयो, ठिकै छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त गर्मा गर्मी नै छ नि होइन?
10: गर्मा गर्मी सामान्य रूपमा चलिरहेको छ।
4: अब हिजैबाट शुरू हुनुपर्ने बन्द सत्र आजसम्म पनि शुरू हुन सकेको छैन, अब गर्मा गर्मी त चल्यो भन्नु पर्यो नि त होइन, त्यहाँको हिटमा थप हिट थप्यो नि त पार्टीभित्र, यो किन चाहिँ लम्बियो?
10: अलिकति प्राविधिक समस्या आएको हो, त्यहाँ मतदाताको नामावली फाइनल गर्ने, उम्मेद्वारहरूको नामावली फाइनल गर्ने क्रममा प्राविधिक त्रुटि भएको हुनाले त्यसलाई सच्याउनको लागि समय लागेको हो, न त त्यसको केही समस्या होइन।
4: आकांक्षीहरू धेरै छन् होइन यसपाला केन्द्रीय सदस्यमा पदाधिकारीमा,
10: पहिलोपटक हुन लागेको केन्द्रीय महाधिवेशन, त्यसो भएको हुनाले आकांक्षीहरू हुने स्वाभाविक हो, ठिकै छन्, धेरै होइन ठिकै छन्।
4: तपाईँको पनि त उम्मेद्वारी रहला नि त?
10: म पनि अहिले उम्मेदवारी दिने
4: सुरुमा त केन्द्रीय सदस्यमै उम्मेद्वारी हुनु पर्ला होइन राष्ट्रिय सदस्यमा अब केन्द्रीय सदस्यको तपाईँ पनि दावेदार हो अहिलेको यो पहिलो महाधिवेशनबाट ऐतिहासिक महाधिवेशनबाट
10: भूगोलबाट चाहिँ केन्द्रीय सदस्यको दावेदार हुँदैछु
4: अब अहिले त्यहाँ सुन्नमा आइरहेको छ केन्द्रीय सदस्यको उम्मेद्वारी दिनकै निम्ति पनि करिब 21 जना भन्दा बढीको चाहिँ सहमति चाहिन्छ त्यहाँ नचिन्दाखेरि समस्या परेको छ भन्ने पनि आइरहेको थियो हो त्यस्तो भइरहेको छ चितवनमा
10: त्यसको समर्थक र प्रस्तावकको लागि चाहिँ कतिजना राख्ने भन्ने एउटा छलफल भइराखेको छ अहिलेसम्म 1 दिन भइसकेको छैन अब अहिले छलफल हुँदाखेरि कतिपयले अलिक धेरै संख्यामा राख्न सकियो भनेदेखि आकाङ्क्षीहरू कम हुन सक्नुहुन्छ कि भनेर पनि हो तर त्यो खासै ठुलो समस्या होइन पर्यो भने पनि साथीहरूले जुटाइहाल्नुहुन्छ
4: तर नयाँ नयाँ हुँदाखेरि अब धेरै कलेक्ट गर्न पनि त समस्या आउँदो रहेछ नि त होइन
10: अब 20-21 जना हुँदाखेरि अलिक समस्या हुन्छ तर 2-4 जना भइदियो भने सबैले सहज हुन्थ्यो
4: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट के सन्देश दिन खोजिरहेको छ 2 दिन अगाडि मात्रै त्यहाँ उद्घाटन भयो त्यहाँ प्रधानमन्त्री पनि बोल्नुभयो पार्टी अध्यक्ष सभापति पनि त्यहाँ बोल्नुभयो अन्य दलका नेताहरूलाई पनि तपाईँहरूको आमन्त्रण थियो उहाँहरूले पनि तपाईँहरूलाई चाहिँ खबरदारी सहितको सुझाव दिनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी थप एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश हो हिजोका आएका केही मतभेदका विषयहरू बाहिर आएका कुराहरूलाई चिर्न खोजिरहेको हो पार्टीले
10: पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रमा कुनै खालको आकाङ्क्षाको लागि कुनै पदीयको आकाङ्क्षाको लागि नेतृत्वको लागि कुनै पनि मतभेद छँदै छैन एक ढिक्का छँदैछ हिजो पनि थियो आज पनि छ भोलि पनि रहन्छ कुनै समस्या छैन यहाँभित्र जिम्मेवारीको सन्दर्भमा कुनै समस्या होइन र अर्को यो महाधिवेशनले चाहिँ अहिले अब देश र को लागि देशको जिम्मेवारी लिइराखेको एउटा सत्तासीन पार्टी भएको हुनाले सबैलाई समेटेर अब लोकतान्त्रिक प्रक्रियाबाट यसले चाहिँ अब पार्टी सञ्चालन भएको छ भन्ने एउटा सन्देश दिनको लागि पनि व्यापक छलफल भएर सबैलाई समेटेर लानको लागि चाहिँ यो महाधिवेशनले एउटा सन्देश प्रवाह गर्न खोजेको छ
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीका अब धेरै प्रतिनिधिहरू चितवनमा आउनुभएको छ होइन पार्टीलाई अब एउटा बलियो पार्टी बनाउने अब सरकारको नेतृत्व पनि पार्टीले गरिरहेछ भनिएको छ सभापतिले अस्ति मात्रै मेरो यदि कहीँ कतै गरी मेरै खुट्टामा चाहिँ बल पास भएछ भने पनि आएछ भने पनि म प्रधानमन्त्रीकै अर्थात् बालेनजीकै खुट्टामा चाहिँ बल पास गर्नेछु होइन बालेनजीले भन्नुभएको छ अब हामी गन्तव्यमा पुगेर मात्र ब्रेक लाउँछौँ बीचमा कहीँ पनि ब्रेक लाग्दैन तर बाटो त अप्ठ्यारो छ नि त कतै एस्कुलेटर कम गर्नु पर्ला कतै ब्रेक पनि लाउनु पर्ला कतै बिस्तारै हाँक्नु पर्ला उकाली ओह्रालीहरू होलान् यो कन्फिडेन्स यो ओभर कन्फिडेन्स हो होइन राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्थामा सरकार सञ्चालनमा
10: एउटा त नेपालको इतिहासमा पहिलो पटक 2/3 मेजोरिटीको एउटै पार्टीको नेतृत्वलाई चुनाव अगाडि नै नेतृत्वको सार्वजनिक रूपमा जनताहरूलाई पनि दस्ताव गरेर आएको यो जनमत हो 2/3 मेजोरिटीको सरकार छ त्यसको कारणले 2/3 मेजोरिटीको सरकारले पनि कतिपय सुरुवात गरिएको कामहरूलाई चाहिँ निर्धक्क ढङ्गबाट अगाडि नबढाउने हो भने त देशको विकास कसरी हुन्छ त्यसैले यसमा कुनै पनि समस्याहरू अथवा कुनै एकले अर्कोलाई अब असहयोग गरेर जालान् कि भन्ने कुरामा हामीले आशंका गर्नु नै पर्दैन सबै लक्ष्य पनि ठिक छ गन्तव्य पनि ठिक छ यसमा कुनै त्यस्तो समस्या छैन
4: तर जुन तरिकाले जनताले जुन भरोसा गरेका छन् जुन किसिमको मत प्राप्त भएको छ पार्टीलाई कतै मतको अवमूल्यन हुन्छ अधिनायक बाततर्फ कतै सरकार अगाडि बढ्छ कि भन्ने खालको आशंकाहरू पनि त सँगसँगै छन् नि त होइन
10: हामीले नेपालको संविधान 2072 स्वीकार गरेर आइसकेको हुनाले संविधानको परिधिभित्र रहेर संविधानको दायराभित्र रहेर शासन सत्ता सञ्चालन गर्ने हो त्यसमा अधिनायक बाध्य हुने कुनै सम्भावनै छैन किनभने हाम्रो संविधानमा जे व्यवस्था गरेको छ संवैधानिक र कानुनी व्यवस्थाहरूले दिएको म्यान्डेटभित्र बसेर शासन सत्ता सञ्चालन गर्दाखेरि कुनै अधिनायकतर्फ जाँदैन यो संविधान अधिनायकतर्फ इङ्गित हुने खालको त्योतर्फ जाने खालको संविधानै छैन भनेपछि त्यसले कुनै आशंका गर्नुपर्ने जरुरी नै छैन
4: अब भरत पराजुली चाहिँ एउटा कुरा के बताइदिनुहोस् भने नि तपाईँ त अब केन्द्रीय सदस्यको क्यान्डिडेट पनि हुनुहुन्छ भरत पराजुलीलाई चाहिँ त्यहाँका सबै सदस्यहरूले अब केन्द्रीय सदस्यमा
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
12: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति टाइम निकाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
16: हो र, होइन होला त्यस्तो त।
17: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
16: केही भएन मिस,
17: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ मिस।
18: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो. It's 12 p.m.

लड्न नपाउने नयाँ मापदण्ड लागू। विष्णु पौडेल पक्राउपछि एमाले बोलायो संसदीय दल र सचिवालयका छुट्टा छुट्टै बैठक। पौडेलले लैता निवासदेखि धेरै सरकारी जग्गामा गडबड़ी गरेको अधिवक्ता श्रेष्ठको खुलासा। गिरफ्तारी प्रतिशोधको पराकाष्ठा भएको भन्दै एमालेद्वारा चर्को विरोध। राजधानी प्रकरणमा विशेष अदालतमा थुन्चेक बहस जारी। चिया निर्यातका अवरोध हटाउन अध्ययन गर्न विशेष समिति गठन। कांग्रेसबाट निर्वाचित अध्यक्षले राष्ट्रमा प्रवेश गरेपछि गुठी चोर गाउँपालिका अध्यक्षको पद रिक्त। अमेरिका इरान वार्तामा प्रगति। तेल प्रतिबन्ध 60 दिनका लागि हटाइयो। भारतको अलीगंज क्षेत्रमा भीषण आग लागिहुँदा 15 जनाको मृत्यु। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो। केही नेपाली पनि घाइते भएको आशंका। र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा 18 गोल सहित मेस्सीको ऐतिहासिक कीर्तिमान। आज राति पोर्चुगल र उज्बेकिस्तानले खेल्दै

0: हरेक गोल हरेक कुत्सा सिजिटिभीले बनाऊ घर अछक्का वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाह पथ काठमाडौँ
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुने भएको छ बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउने गरी विस्तृत कार्यकालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो उहाँका अनुसार बिहान 10 बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य शुरू भइसकेको छ प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढ़ाएको हो बिहान 11:45 बजे खानाको समय पश्चात दिउँसो 2 बजे पार्टी सभापति रविना मिछानेले बन्द सत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ बन्द सत्र शुरू भए लगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुने गरी कार्यपालिका सार्वजनिक गरिएको छ जस अन्तर्गत सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदनको साध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ त्यसै गरी पार्टी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ आजै दिउँसो 3:45 देखि 4:45 बजेसम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र सोको अनुमोदन गरिने पनि कार्यक्रम रहेको छ यसै गरी पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनीतिक प्रस्तावना उपसभापति डाक्टर सोडी मुवाघीले प्रस्तुत गर्नुहुनेछ भने सभापति लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ सभापतिको प्रतिवेदनमाथि साँझ 6:35 सम्म छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ त्यस्तै राष्ट्रपाको केन्द्रीय समिति निर्वाचनमा उम्मेद्वारको प्रस्तावक र समर्थक बसेकाहरूले आफू स्वयं उम्मेद्वार बन्न नपाउने भएका छन् केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै उम्मेद्वारी मनोनयन फारम दर्ता गर्दा प्रस्तावक र समर्थकका सम्बन्धमा पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको हो राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्यपालिका सदस्य पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचन प्रक्रियामा उम्मेद्वारका प्रस्तावक र समर्थक सम्बन्धी विशेष मापदण्ड लागू गरिएको छ सूचना अनुसार कार्यपालिका सदस्यका उम्मेद्वारले एकजना प्रस्तावक र 11 जना समर्थक तथा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारले 1 जना प्रस्तावक र 21 जना समर्थक अनिवार्य रूपमा राख्नुपर्नेछ निर्वाचन आयोगले एक व्यक्तिले एक भन्दा बढ़ी उम्मेद्वारको प्रस्तावक बन्न नपाउने तथा समर्थकले पनि एक भन्दा बढ़ी उम्मेद्वारको पक्षमा हस्ताक्षर गर्न नपाउने स्पष्ट पारेको छ वरिष्ठ अधिवक्ता एवं कानूनविद ध्रुवला श्रेष्ठले सम्पत्तिको वैध स्रोत नभएका अकुत सम्पत्ति वा जोखिमलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानको दायरामा ल्याउन माग गर्नुभएको छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली व्यवस्था पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले वर्तमान सरकारले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो सरकारले परिपक्व ढंगले अनुसन्धान अघि बढ़ाए शीर्ष नेतादेखि अर्कै पक्राउ पर्ने उहाँको दावी छ अधिवक्ता श्रेष्ठले ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवास क्वार्टर निर्माणका लागि सरकारले अधिग्रहण गरे बाहेकको जग्गामा नेकपा एमालेका नेता विष्णु पौडेल र वामदेव गौतमले घर बनाएको आशंका समेत व्यक्त गर्नुभएको छ। पौडेलले भैसे पार्टीको बाँकी सरकारी जग्गा र बालुवागढ़को ललिता निवास प्रकरण सहित धेरै मुद्दामा गड़बड़ी गरेको आरोप लगाउँदै उहाँले यस विषयमा आफूले थप अध्ययन गरिरहेको खुलासा समेत गर्नुभयो। कुराकानीका क्रममा श्रेष्ठले वर्तमान बालेन र शाह नेतृत्वको सरकारले गरेको एक नियुक्तिमाथि समेत कड़ा आपत्ति जनाउनुभयो। ललिता निवास जग्गा प्रकरणमा भूमाफियाको पक्षमा निर्णय गर्ने तत्कालीन मालपोत कार्यालय प्रमुख पदम निधि सुतीलाई सरकारले भूमि सुधार व्यवस्थापनमा नियुक्त गर्नु गलत भएको उहाँको तर्क छ। यसका साथै पूर्व प्रधान न्यायाधीश द्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले समेत भूमाफियाकै पक्षमा मुद्दा सदर गरेको गम्भीर आरोप समेत उहाँले लगाउनु भएको छ। सरकारी जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले वर्तमान सरकारले देश दोहर गर्नेहरूलाई छोड्न नहुने बताउनुभयो। यद्यपि अनुसन्धान प्रक्रिया पूर्वाग्रही र प्रतिशोधपूर्ण हुन नहुनेमा उहाँले सचेत गराउनु भएको छ। यदि पूर्वाग्रही ढंगले अनुसन्धान गरिए भोलि यो सरकार आफै कानूनी कार्यवाहीमा पर्न सक्ने चेतावनी दिँदै उहाँले विज्ञ र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग निष्पक्ष सुझाव लिएर संयमित रूपमा अघि बढ़न सरकारलाई सुझाव दिनुभयो। नेकपा एमाले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ। सोमबार पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसको धारणा बनाउन छुट्टा छुट्टै बैठक बोलाइएको हो। संसदीय दलको बैठक मंगलबार दिउँसो 2 बजे बस्ने गरी आह्वान भएको छ। च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जनाइएको छ। त्यस्तै उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा एमाले नेताहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रियाको पालना गर्न समेत माग गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, नेता प्रदीप केवाली र सचिव महेश बस्नेतले राज्यका निकायका निर्णय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन्। ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनैतिक प्रतिशोध र श्रृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् भने केवालीले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै एमाले अनुसन्धानमा सहयोग गर्ने कानून सम्मत रूपमा आरोपहरूको सामना गर्ने र न्यायालयको निर्णय स्वीकार गर्ने स्थापित मान्यता राख्दै आएको उल्लेख गरेका छन्। त्यस्तै एमाले सचिव बस्नेतले कानूनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानूनी कार्यवाही अघि बढ़नुपर्ने बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: akar akar akar. World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। World Cup to World Cup, सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: अब बाँकी खबर। राहदानी सफाई ठेका प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्याल सहित 7 जनालाई थुन्सेक बहसका निम्ति विशेष अदालत लगिएको छ। अख्तियारको प्रयोग अनुसन्धान आयोगले अर्याललाई असार 2 गते पक्राउ गरेको थियो। अनुसन्धान पछि 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। मुद्दा दायर गरिएका 32 जनालाई आज थुन्सेक बहसका निम्ति विशेष अदालतमा हाजिर गराइएको हो। विशेष अदालतका प्रवक्ता उप रजिस्ट्रार कृष्ण शरण लान्छानेका अनुसार अहिले इजलासमा बयान चलिरहेको छ। समय मिलेमा आज बहस हुने र थुन्चेक सम्बन्धी आवश्यक आदेश हुन सक्ने बताइएको छ। बयान नसकिएमा मुद्दा हेर्दा हुँदैमा जाने सम्भावना पनि रहेको छ। वडा अध्यक्ष नै पार्टी परित्याग गरेर अर्कै पार्टी प्रवेश गरेपछि जुम्लाको गुठीचोर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ। नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेपछि गाउँपालिका अध्यक्षको पद रिक्त भएको हो। निर्वाचन आयोगले गाउँपालिका अध्यक्षको पद रिक्त रहेको जानकारी गराएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रपा प्रवेश गरेपछि गाउँपालिका अध्यक्षको पद रिक्त भएको हो। दल त्याग गरेपछि राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनीतिक सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम पदरिक्त भएको सूचनामा उल्लेख गरिएको छ। बुढा 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेको अवस्थामा बहाल रहेको पद स्वत रिक्त हुने कानूनी व्यवस्था रहेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी 2 हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन समाधानका सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ। यस कार्यदलको संयोजकत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवले गर्नेछन्। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह, परराष्ट्र, कृषि, पर्यावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ। यसका साथै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारावहन शाखाका उपसचिव पनि सदस्यका रूपमा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: Papai, I live Sunday Munta, Radio Silence 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाउ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं.
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं.
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ.
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो. पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको.
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
0: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र, होइन मलाई त्यस्तो त।
18: सोहिता तिनीहरूको के खासखुस कुरा हुँदैछ, के भयो भन त?
17: केही भएन मिस,
18: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
17: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
2: मायादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: सुर में गाना सीखिए पाधानिसा एप के साथ AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

ल्याइयो। सम्पत्ति सूचीकरण विभागमा हाजिर पौडेल पक्राउपछि च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक। कक्षा बाह्रको नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण। मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने सरकारको तयारी। सरकारी धरपकड विरूद्ध माइती घरमा दृष्टिविहीनको धरना। 11 महिनामा 2.73 अर्ब पेट्रोलियम पदार्थ भित्रियो। ग्यास आयात 9% घट्यो। 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न। करिब 38,000 प्रतिष्ठान र व्यवसाय बन्द। इरानले सम्झौताका शर्त पालना नगरी फेरि कार्यवाही गर्ने ट्रम्पको चेतावनी। नयाँ दिल्लीमा ब्रिक्स देशका उच्च सुरक्षा अधिकारीको बैठक हुँदै रूसले अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माणबारे छलफल गर्ने। र विश्वकपमा आज राति पर्सुगल र उज्बेकिस्तान भेट्दै रोनाल्डो दबावमा जोर्डन विश्वकपबाट बाहिरियो। 3 नम्बरको जर्सी सहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री।

0: Sama, tu account open, activate on your karobar, sefile sanga. Busy life easy, burn out the hard day. Global smart plus, life ko pesma baiki.
1: World Cup.
0: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक गोल हरेक कुर्सा सिजिटिभीले बनाऊ घर अथवा
2: वर्ल्ड कप 2026 अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
3: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति 3849 प्रतिनिधि कायम भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि 3849 प्रतिनिधि निर्धारण गरिएको जानकारी दिनुभयो। चितवनमा जारी महाधिवेशनको बन्द सत्र राष्ट्रपाको दिउँसो 2 बजेबाट शुरू हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए पनि अहिलेसम्म शुरू हुन सकेको छैन। बुर्लाकोटीले प्रथम महाधिवेशन को बन्द सत्र परियोजनाका लागि प्रतिनिधि परिचय पत्र वितरणको काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनको प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचय पत्र व्यक्तिगत डिजिटल प्रिन्ट भएर आउन समय लाग्ने भन्ने जानकारी गराएकाले प्रतिनिधि दर्ताका लागि अस्थायी परिचय पत्र कुपनको वैकल्पिक व्यवस्था गरेर प्रतिनिधि दर्ता खुल्ला गरिएको छ। महामन्त्री बुर्लाकोटीले बन्द सत्रका शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, त्यसै गरी गोसाधक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश हुने र छलफल हुने सम्भावित कार्यसूची छ। यस्तै गरी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने र त्यसै गरी पार्टीका सह महामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्ने र अनुमोदन गरिनेछ। यस्तै महामन्त्री बुर्लाकोटीले आज उपसभापति सोनी मुवागले आर्थिक राजनैतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका पनि रहेको छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नु भएको छ। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार करिब 1400 जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ। केही आज प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग उनलाई पुर्याएको हो। पूर्व उप प्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै म्याथपका लागि अदालत लैजाने तयारी छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए। यता नेकपा एमाले दलको बैठक पार्टी केन्द्रीय कार्यालय चियासलमा बसिरहेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो। अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमाले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन्। पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको शिक्षा मन्त्रालयले कक्षा 12 को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा आज बसेको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले कक्षा 12 को नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप पूर्व गाण्डा मात्रै भएको बताउनु भएको छ। उहाँले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढ़ेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमान्दार पूर्वक कपी परीक्षण भएको जानकारी पनि दिनु भएको छ। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका 8 मध्ये 4 अध्यादेश अलपत्र परेका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशले 110 कानूनमा भएका विषयवस्तु संशोधन गरेको थियो, जसले राजनैतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो। राजनैतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीको पदमुक्त हुने अध्यादेशको अवस्था अनुसार 15 बढ़ी राजनैतिक नियुक्ति खारेज भइसकेका छन्। सार्वजनिक संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिल लगायतका संस्था र विभिन्न नियामक निकाय हरूमा नियुक्त भएका पदाधिकारी पदमुक्त भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल।
3: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
5: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दृष्टिबीनहरूले काठमाडौँको माइती घरमा धरना दिएका छन्। सरकारका विभिन्न निकायहरूले सड़क पेटीमा कार्यक्षेत्र बनाउँदा धर पकड़ गरेर गरिखान नदिएको भन्दै उनीहरूले आज धरना दिएका हुन्। सड़क पेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिबीन व्यवसायीहरूको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो। उनीहरूले राज्यका निकायले जबरजस्ती उठाउन खोजेको आरोप लगाइरहेका छन्। चालु आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले 2,73,07,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजल पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेखनीय रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालु आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13,50,000 भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र इन्सन्स वेबपेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14,00,000 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। मधेस प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी भन्ने गरिन्छ। देशभर उत्पादन हुने आँप मध्ये 3/4 भन्दा बढ़ी आँप मधेसमै उत्पादन हुने भएकाले यो उपाधि दिइएको हो। बम्बई, मालदा, दशहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जार्दालु लगायतका 40 भन्दा बढ़ी जातका आँप तराईमा उत्पादन हुने गरेका छन्। उर्वर भूमि, अनुकूल हावापानी र किसानको परिश्रमका कारण मधेस नेपालको सबैभन्दा ठूलो आँप उत्पादन केन्द्र बनेको छ। त्यहाँका किसान व्यावसायिक तथा परम्परागत दुवै तरिकाले आँप खेती गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000

0: अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: 1000 तिसौँ वर्षभरि रिचार्ज गर्नु हो र स्टेट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा अवसर प्राप्त गर्नु
1: खुसीको कनेक्सन।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: अब विदेशका खबर। स्विजरल्याण्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका शर्त पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कार्यवाही गर्न तयार रहेको बताएका छन्। उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन्। साथै हालका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दावी गर्दै इरानसँग अमेरिकामाथि दबाव सिर्जना गर्ने क्षमता नरहेको बताएका छन्। यता रूसको सुरक्षा परिषदका सचिव सर्गेईले नयाँ दिल्लीमा आफ्ना ब्रिक समकक्षीसँग अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माणको विषयमा छलफल गर्ने भएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा मामिलाको जिम्मेवारी हेर्ने उच्चस्तरीय अधिकारीको विशेष बैठक आयोजना हुन लागेको हो। अब खेलकुद। क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति 10:45 शुरू हुने भएको छ र रोबर्टो मार्टिनेजको स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दावेदार मध्ये एक मानिएको छ। तर पोर्चुगलले शुरूआत भने अपेक्षा अनुसार गर्न सकेन। पहिलो खेलमा उसले डीआर कंगोसँग 1-1 बराबरी मात्रै खेल्यो। जारी विश्वकपमा लियोनल मेसी, किलियन एम्बाप्पे जस्ता स्टार खेलाड़ीले शानदार प्रदर्शन गरिरहेका अवस्थामा रोनाल्डोमाथि गोल गरेर पोर्चुगललाई जिताउने दबाव बढ़िरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह जेको खेलमा अल्जेरियासँग 2-1 पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। र यता अर्को खेल खबरमा 15 वर्षीय युवा ब्याचर वैभव सूर्य वंशी आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणका लागि भारतीय T20 क्रिकेट टोलीमा परेका छन्। उनलाई सिनियर टोलीमा 3 नम्बरको जर्सी दिइएको छ। भारतको यो भ्रमण आगामी जून 26 शुरू हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। राष्ट्रपति महाधिवेशनमा प्रतिनिधि घट्यो 3849 कायम। सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेललाई काठमाडौँ ल्याइयो। सम्पत्ति सूचीकरण विभागमा हाजिर। पौडेल पक्राउपछि चियासलमा बस्यो एमाले संसदीय दलको बैठक। कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण। मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने सरकारको तयारी। सरकारी धरपकड विरूद्ध माइतघरमा दृष्टिविहीनको धरना। 11 महिनामा 2,73 अर्बको पेट्रोलियम भित्रियो। ग्यास आयात 9% घट्यो। 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान र व्यवसायको आर्थिक गणना सम्पन्न। करिब

0: 30,000 प्रतिष्ठान र व्यवसाय बन्द। इरानले सम्झौताका शर्त पालन नगरे फेरि कार्यवाही गर्ने ट्रम्पको चेतावनी। नयाँ दिल्लीमा ब्रिक्स देशका उच्च सुरक्षा अधिकारीको बैठक हुँदै रूसले अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माण बारे छलफल गर्ने। र विश्वकपमा आज राति पर्तुगल र उज्बेकिस्तान भिड्दै रोनाल्डो दबावमा जोर्डन विश्वकपबाट बाहिरियो। 3 नम्बरको जर्सी सहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री। यसका साथै अहिलेका लागि नेपाली रेडियो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0564394595।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं.
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं.
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं.
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
5: सडक बन्दैमा के नै भइहाल्छ र. जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने.
4: हो त है, हामीले त ध्यानै नदिएको.
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
0: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
2: किन लु के भयो सन्चो भएन?
1: होइन यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र, होइन होला त्यस्तो त।
18: सोहिता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भो भन त?
17: के भएन मिस,
18: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: किन आँखा मिचेकुमिचै गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगीमा के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
3: बुझे
2: यसलाई 20-20-20 नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
7: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
7: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
6: ए हो र बाबु
7: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
6: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
9: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
9: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
11: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
12: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
11: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
13: तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: No! No! No!
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Hi, Oilet Sunday Nuncha. Radio Silo 89.8 MHz.
1: Sahino Samay Sutan. Ahile Sazako Sat Bajo. 8:07 PM.
2: Hello, 1, 2, 3, check.
3: Tapayale Sunday Nuncha. Radio Silo 89.8 MHz.
4: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
5: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै विचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो
6: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्
5: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SMP कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपघट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
6: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको बयान भ्याट ट्याक्स मासिक त्रैमासिक वार्षिक आय विवरण तयार पारी इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
5: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ SMP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
6: सञ्चालक
5: सूर्य श्रेष्ठ
6: SMP कम्पनीको कार्यालय
5: बाइपास रोड भरतपुर चितवन
6: मोबाइल नम्बर
5: 98550 60 359
6: 98555 26 959
4: मायादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394595
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
9: सम्पर्क नम्बर 98550 82997
7: 98550 10997
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायत का कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
10: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
11: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
11: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049486।
10: चैते धानमा नेट ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
10: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
10: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
13: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
14: आमा, मलाई दुध है।
13: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
13: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
10: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
10: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
10: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
15: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
12: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550524454 98455024454 इमेल lok.logic2@gmail.com
15: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन।
16: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको

0: कक्षा एघारमा भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556394595।
1: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रणाललाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
2: प्रकाशन भएको छ, म उम्मेदवारको फर्महरू भर्न शुरू गर्यौँ हामीले 7 बजीबाट। त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ, त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो अब त्यो त कार्यपालिका नोटिसमा केन्द्रीय सदस्यमध्ये।
1: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
3: मैले जो कोही सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोधी भन्नुहुन्छ होला, होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
1: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
2: पहिले दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ, अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन, अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन, अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन, खाताको बुझाएको छैन, बुझाउनेहरूलाई एक फेरिलाई चाहिँ त्यो भयौनी भएर नै एक फेरिले चाहिँ लिइसक्नु भएको छ, निवेदन दिइसक्नु भएको छ होइन, अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन, त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो। प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरि चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ, केही केहीहरूको हकमा मात्र हो त्यो चाहिँ बसेरा झिक्नेहरू हुन्छ नि एकसरी जान नखोज्ने, अनि एकसरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो
1: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महतले बताउनुभयो।
4: यो पक्राउ यो फसोटपूर्ण छ, यो गैरन्यायिक छ, गैर कानुनी छ र यसले कानुनी राज्य र विधिको शासनको बर्खिला पर्छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
1: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निस्सासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:45 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 12:00 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 4:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 के का लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
0: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
5: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
0: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ काव्यका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो
9: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो कहिले भन्दाखेरि 2083/3/3 देखा पर्यो हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गरे पहिलो दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटोल हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं
0: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं
5: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौं खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौं हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ कति टाढा हुनुपर्ने प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो
0: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ
10: रतनको लालीग्रा सदरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीग्रास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीग्रास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
11: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबान्नु पर्यो, कति समय डुबान्नु पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने,
0: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
13: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन,
14: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
15: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिएर
12: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
14: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
12: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देश्दै भरे कार्यक्रम हेलो सांसद।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
12: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने, बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला। नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हिलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरिटो बनाउँछ, प्रभावकारी बनाउँछ, र जङ्गलको क्षति निकाल्नुको पनि सहयोग गर्छ। त्यो निर्देश
18: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
17: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, र त्यो प्लेटफर्मको काम चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण जुटेको मैले बुझेको छु, र सम्भवत एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ
18: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ,
17: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो, हामीले ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगर्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो, त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं, त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कत्रा कत्रा बाढ़ी आयो, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानु पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्र नरहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ स्थानीय समुदाय जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ, खास गरी हामीले दिने भनेको बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जति बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायमा हुनु जरूरी छ, त्यो हुन्छ पनि, त्यस कारणले त्यसको पहिचान चाहिँ यो मौसम अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उचो विभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूले हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
18: अर्को प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
17: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो, महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो तपाईँको सागर नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ, जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौ, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौँ, र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमा सम्पन्न भएको पनि छ, एक महिना गति मात्रै भयो, त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बन्द नदीहरूबाट प्रताडित छन्, र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ, र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गरेगरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौँ, र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढीबाट प्रभावित हुन सक्ने बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउ।
19: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ, नमस्कार।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सात बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमाया दिदी, तर होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पाइयो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।
1: साहिनो समय सूचक, अहिले रातिको 8 बज्यो। इट्स 8 PM।
2: सूचना संगीत र मनोरंजन को अटूट साहिनो, यो हो रेडियो साहिनो 89.8 MHz।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध, वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा चितवन, इमेल info@chitawanmetalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
4: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा, प्रोप्राइटर कृष्ण नेपाने, मोबाइल 98452-049-86।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
7: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस्छ। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
9: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98 4 5 82 9 97,
11: 98 5 50 10 97।
12: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
12: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
13: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
12: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
14: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
15: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
14: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SMC कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
15: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
14: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SMP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
15: सञ्चालक
14: सूर्य श्रेष्ठ,
15: SMP कम्पनीको कार्यालय
14: बाइपास रोड भरतपुर चितवन।
15: मोबाइल नम्बर
14: 98 5 50 60 359,
15: 98 5 56 26 959।
16: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
17: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
18: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 तनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98 5 50 52 454, 98 4 55 20 454, इमेल lok.logic2@gmail.com।
17: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स, साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोल्युसन।
19: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
20: आमा, मलाई दुध है।
19: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
13: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
19: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
13: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
18: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
13: चैते धानमा नेट ब्लास्टको समस्या।
18: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
13: रोगको लागि अनुकूल मौसम,
18: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
13: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
18: खेतमा पानी जमाइराख्ने।
13: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
18: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा, वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
18: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
13: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
18: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
13: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
20: प्रभासको मजेरीबाट हामी आएका छौँ। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग।
21: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज .com मा।

0: आज सभा 8 बजे नेपाली समय मंगलबार बिहान 7 बजे इनेपाली .com को फेस टू फेस मा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज .com।
1: नमस्कार आदरणीय महानुभावहरू, कार्यक्रममा तपाईँको विचार विनयसँगको आजको श्रृङ्खला लिएर म सञ्चालक उपस्थित भइसकेको छु। दर्शक एवं श्रोता महानुभावहरूले सधैँ जस्तै आज पनि हामीहरूलाई inepris.com, खरमाला.com र cyberhelan.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 मेगाहर्जको रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा यहाँले हामीलाई हेर्नुहुनेछ भने cyno.news.com र कार्यक्रम तपाईँको विचार विनयसँगको यो च्यानलमा सुन्न र हेर्न सक्नुहुनेछ। त दर्शक श्रोता महानुभावहरूले सधैँ जस्तै आज पनि एकजना अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानी गर्न लागिरहेको छु र आज मसँग अतिथिहरू नेपालको काठमाडौँबाट जोडिसक्नु भएको छ र आज धार्मिक क्षेत्र परेको छ। धार्मिक क्षेत्रमा मेरा एकजना चिर परिचित अतिथि हुनुहुन्छ, उहाँसँग धेरै एपिसोडहरू हामीले गरिसकेका छौं। व्यासाचार्य भुवन गुरु आज मसँग केही समयको अन्तरालपछि जोडिनु भएको छ र आज अलिकति भिन्न परिस्थिति, धार्मिक क्षेत्रमा पनि भिन्न एउटा विषयवस्तुलाई लिएर म यहाँ समक्ष उपस्थित भइसकेको छु र आजका मेरा अतिथि भुवन गुरु साथमा उहाँको पूजनीय माता पनि हुनुहुन्छ कमला देवी घिमिरे, आज हामी उहाँको प्रस्तुति तपाईँहरू समक्ष राख्न लागिरहेको छु। सर्वप्रथम म भुवन गुरु र आमा कमला घिमिरेलाई हार्दिक स्वागत गर्दछु। ओम राधे
2: राधे राधे विनयजी, यहाँ लगायत सम्पूर्ण सदर भक्तप्रति
1: आराम हुनुहुन्छ नि?
2: हजुर एकदम ठिक छ।
1: अब केही समय भयो यहाँसँग कुराकानी नभएको, यहाँ बेलायत भ्रमणमा पनि जानुभएको थियो, कस्तो रह्यो यहाँको बेलायत भ्रमण छोटो तरिकामा गुरु?
2: असाध्यै सौहार्द, त्यहाँका हाम्रा चाहिँ आध्यात्मिक समाजहरू असाध्यै तृष्णा, अध्यात्मप्रतिको उहाँहरूको चिन्तन प्रतिको असाध्यै लगाव, चाहना र एउटा चाहिँ परमार्थ सम्बन्धी उहाँहरूको त्यो चाहिँ जुन जिज्ञासा, त्यो मैले भरपूर मात्रामा पाएँ विनयजी। समग्रमा एउटा चाहिँ हाम्रो वैदिक सनातन धर्म र यो अध्यात्मको आज विश्वभरि नै माग भएको अनुभूति मैले त्यहाँ गएर गर्न पाएँ।
1: एकदमै संसारभरि नेपालीहरू छरिरहनु भएको छ, नेपालीहरूको एउटा उत्कण्ठ चाहनाहरू धर्म संस्कृतिप्रति लगाव यहाँले अस्ट्रेलिया गएर पनि देखिसक्नु भएको छ, यस्तै गरी अरू देशमा बेलायतमा गएर पनि देख्ने मौका पाउनुभयो। मलाई लाग्छ अब नेपालीहरू विदेशमा रहेर पनि नेपाली कला, हिन्दू धर्म, कला संस्कृति र सल्लाई सम्वर्धन गर्न कतिको जागरूक छ भन्ने कुरा यहाँ आफैले परोक्ष भोगेर आउनु भएको छ, देखेर आउनु भएको छ र त्यत्तिकै उहाँलाई जागरूक बनाउन तपाईँको पनि क्रियाशीलता रहिरहेको छ। भोलिको दिनमा अझ बढ्दै जाओस् शुभेच्छा व्यक्त गर्छु। र आज हामी अलिकति भिन्न परिस्थितिमा उभिएका छौँ कुराकानी गर्न, जस्तो तपाईँ र तपाईँका छोराहरूको एउटा भजन कीर्तन प्रस्तुति हामीले योभन्दा अगाडि गरि नै सकेका छौँ कि एउटा परिवारभित्र त्यो सङ्गतले परिवारभित्रको त्यो एउटा परिस्थितिले कसरी एउटा चाहिँ परिवारलाई अगाडि बढाउँछ भन्ने कुरामा तपाईँले यो जुन सिक्नु भएको थियो र तपाईँका छोराहरू त्यही भजन कीर्तन र एउटा चाहिँ धार्मिक संस्कृतिमा अहिलेदेखि नै समाहित भएको हामीले प्रस्तुत गरिसकेका छौँ भने आज आमालाई लिएर उपस्थित हुनुभएको छ र आज आमाले यहाँहरू समक्ष दर्शक श्रोताहरूलाई केही धार्मिक कुराहरू वाचन गर्न लागिरहनु भएको छ। अब थोरै आमाको बारेमा अलिकति बताइदिनुहोस् न भुवन गुरु तपाईँले।
2: अब आमा विशेष गरेर उहाँ सानैदेखि नै अध्यात्मप्रति गुरुचि, त्यसै गरी मेरो पिताजी पनि एउटा प्रकाण्ड विद्वान नै हुनुहुन्छ, पण्डित नै हुनुहुन्छ। उहाँको नेपाल लगायतका भारतका पनि विभिन्न क्षेत्रहरूमा उहाँका भक्तहरूको समक्ष गएर उहाँले चाहिँ धार्मिक क्रियाकलापहरू गर्ने, त्यसै गरी चाहिँ कथाहरू पनि वाचन गर्ने, त्यो खालको चाहिँ गतिविधि गर्ने जानेर आमाकोमा पनि बुवा आमामामै त्यो खालको एउटा चाहिँ आध्यात्मिक लगाव गरेको र आमाले धेरै पहिला अगाडिबाट नै जिज्ञासा राख्ने, बुवासँग धर्मशास्त्रको विषयमा बढी जिज्ञासा राख्ने उहाँको स्वभाव, हरेक पक्षहरू उहाँले चाहिँ प्रायः जसो अब तीर्थ व्रतहरू भए अब धर्मशास्त्रले बताएका कुरालाई फलो गर्ने र त्यो चाहिँ पालना गर्ने प्रति अत्यन्तै क्रियाशील, प्रतिबद्ध र निष्ठावान आमाको विषयमा चाहिँ खास नै अब धेरै विषय छ तर संक्षिप्तमा मैले यति जानकारी गराएको थिएँ।
1: हजुर हस्, हामी अब कुराकानीमा नै प्रवेश गर्छौँ र आज विशेषत आमाले रविकृत रामायण जो लेखिएको छ नेपाली भाषामा, त्यो रामायणको सबै काण्डहरू उहाँले कण्ठस्थ मुखार गरेर दर्शक श्रोताहरू अगाडि वाचन गर्न सक्नुहुन्छ, त्यो एउटा खुबी

0: उहाँसँग छ र त्यही कुरालाई आज हामी जति सक्छौँ हामीसँग त सबै प्रस्तुत गरेर समय पक्कै पनि रहँदैन, तर हामी आज आमाको मुखारविन्दबाट उहाँले कण्ठस्थ गरेर कसरी गर्नुभयो, कसरी भन्नुहुन्छ त्यो कुरालाई आज हामी यहाँ तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। र आज यो कुराकानीलाई अगाडि बढाउनको लागि सबैभन्दा पहिला अब भुवन गुरुको त्यो मिठो आवाज स्वरमा सोधेको थुप्रै भएको छ, त्यसैबाट एउटा छोटो भजनबाट सुरु गरौँ गुरु।
1: हजुर हजुर।

然后呢，

0: हजुर, सबै जस्तै गुरुको यो मिठो भजनबाट आज हामी कार्यक्रम अगाडि बढाइसकेका छौँ। र अब आमाले जुन एउटा यो रविकृत रामायण चाहिँ वाचन गर्न लागिरहनु भएको छ, यो रामायणको बारेमा के छ गुरु, थोरै दुई लाइनमा यो रविकृत रामायणको के पृष्ठभूमि के हो?
1: अब रविकृत रामायण विशेष गरेर आठ काण्डले युक्त भएको ग्रन्थ हो। हाम्रो वाल्मीकिजीले जुन किसिमको चाहिँ ग्रन्थ रचना गर्नुभयो, उहाँले त्यसलाई पनि छोटकरीमा संक्षिप्त रूपमा चाहिँ रविकृत रामायणको रूपमा पछि बजारमा अथवा चाहिँ रूपमा यो पुस्तक विमोचन गरियो। यसमा ठूला ठूला विद्वानहरूले यसको चाहिँ भाषालाई अत्यन्तै गरेर सम्प्रेषण गर्नुभएको छ र यो यति सरलीकृत छ, यति आनन्द छ, सायद समय बितेको पत्तो पनि हुँदैन। त्यति भावले युक्त भएका शब्दहरू छन्। रामका सीताका ती वियोगका विषयहरू, वनवासका कुराहरू, हरेक कुराहरू त्यही त एउटा त्यो पुस्तिकामा त्यो सम्पूर्ण रामायणहरू त्यहाँ चाहिँ युक्त भएको यस्तो खालको ग्रन्थ। र त्यो ग्रन्थलाई आमाले लामो साधना, म सानै थिएँ, म झनै झनै 5-7 वर्षको उमेर थिएँ, त्यति बेला आमाले मलाई सोध्नुहुन्थ्यो यो के लेखेको छ भनेर। त्यो बचपनमा पनि त्यो बालकमा पनि अब मैले भर्खरै अब चाहिँ पढ्ने अवस्थामा आमाले सोद्धा पनि मैले एक एक अक्षर गराएर भनेर उहाँलाई सुनाउँथ्यो र त्यो सुनको भरमा कण्ठस्थ पार्नुहुन्थ्यो। बत्ती काट्दै उहाँले चाहिँ त्यो सुनको भरमा कण्ठस्थ पार्ने र अहिले आएर त आठ काण्ड रामायण संक्षिप्त पूर्ण रूपमा उहाँले चाहिँ धनै धनै 4 घण्टाको धारावाहिक रूपमा प्रवचन गर्न सक्ने आमाको अहिले त्यो क्षमता यो उमेरमा आएर मैले देख्दा म आफै अचम्भित भएको छु। धेरै वर्षमा यसरी आमासँग पनि मलाई बस्ने अवसर पनि मिलेको थिएन र त्यो आमाले जुन किसिमबाट चाहिँ कण्ठस्थ गर्नुभएको छ, सायद लाग्छ विश्वमा यो अत्यन्तै दुर्लभ छ। अब हेरेर वाचन त सबैले गर्नुहुन्छ तर त्यो एक एक चौपाए उहाँले जुन कण्ठस्थ पार्नुभएको छ यो नै बहुत अद्भुत विषय छ विनयजी।
0: हस् म अब आमासँगै कुराकानी गर्न चाहन्छु। आमा, यहाँलाई हार्दिक स्वागत छ। यहाँले अहिले भुवनजीले भनिहाल्नु भएको छ कि तपाईँले अब यो अध्ययन आफूले स्कुल जान पाउनुभयो कि भने स्कुल जानुभयो आमा तपाईँको बेलामा?
2: मेरा बाला स्कुल धेरै दुर्लभ थियो, स्कुल थिएन, स्कुल थिएन। मैले भसी हेर्दा जो पकारा पढ्यौँ, भसी हेर्दा जो रामायण पढ्यौँ। 18 वर्षका उमेरमा 1.5 वर्षको छोरा मेरो पहिलाको पूजामा परेर बित्यो, अनि त्यसपछि म धेरै दुखित भएँ। 30 वर्षको उमेरमा मैले रामायण हेरेँ। रामायण हेर्दा राम र सीता वनवास गएर सुकेका पातमा टुटेको देख्यौँ। त्यो देख्दाखेरि मेरा हाँसा खुसी रमाइलो मेरो सबै मेरो हराएर म एकदम सीत दुखित भएँ। भगवान्मा एकदम मेरो भयो, मेरो सन्तान वनवास गए जस्तो मलाई भयो। वैराग्य आयो, विरह आयो, त्यसको कारण मेरो हाँसा खुसी सबै हरायो। म विरग्य र वैराग्य भएर रामायण पढ्ने, भक्तिहरूमा जाँदा गयो रामायण पढ्ने, मस्तसित पढ्ने, अनि घर धर्ती रुनी त्यहाँबाट आफ्नो मन आफै बुझाउने, त्यहाँबाट हिँड्ने गर्दा गर्दै गर्दा गर्दै रामायण मलाई छिटै आउँदै भयो। पाठा मैले भन्न पनि भने, अहिले 12-13 वर्ष भयो मैले रामायण सरसँग भक्तको सरसँग नपाउँदाखेरि मैले आजसम्म मैले कोही भनिदिन छैन। 12-13 वर्ष भयो मैले रामायण भन्न छोडेका। 30 वर्षका उमेरमा मैले रामायण पुरा आउँदो गराएर 4-5 ठाउँ मैले भन्न पनि भने।
0: ए, रामायण पनि यहाँले कण्ठस्थ सुनाउनुहुन्छ?
2: रामायण मैले सुनाउँछु। यिनी रामका सीताका, सीताले दुःख पाएको, लङ्काबाट फर्काएर ल्याएको, कस्ता कस्ता काण्डामा पर्नु भयो, रामायण कसरी उभर्नु भयो भन्ने कुरा यिनी सारा चाहिँ यसैमा छ।
0: हजुर, अब यो रविकृत रामायण चाहिँ यहाँले जुन आठ काण्ड छ, आठ काण्ड पुरै कण्ठस्थ सुनाउन सक्छु भन्नुभएको छ?
2: सक्छु।
0: हजुर, अब किनभने तपाईँको छोरा जो भुवन गुरु हुन्छ उहाँले धेरै ठाउँमा व्यासमा बसेर कथाहरू, रामायणहरू, भागवतहरू सुनाउनुहुन्छ, तर उहाँले पढेको कुरालाई सारांशमा उहाँले सबै भन्नुहुन्न, त्यो कथालाई, पुस्तकभित्र भएको कथालाई सारका रूपमा भजन गाएर, संगीत गाएर, अलि रमाइलो गरेर उहाँहरूले कथा, भुवन गुरुले मात्र होइन धेरै गुरुहरूले भन्ने गर्नुहुन्छ, पुस्तकभित्र रहेको कथाको भावलाई होइन त्यसको सारांशलाई समेटेर अनि कथाहरू प्रस्तुत गर्नुहुन्छ। हामी भागवतहरूमा, रामायणहरूमा, विभिन्न यज्ञहरूमा सुन्ने गर्छौँ, तर तपाईँले चाहिँ हु बहु एउटा श्लोक पनि नछोडिकन यो रविकृत रामायणको सबै कण्ठ सुनाउनुहुन्छ होइन त?
2: मैले सुन्नुहुन्छ।
0: अब यो कसरी कण्ठ गर्नुभयो हजुरले सुरुमा?
2: रामदासी त वनवास गएका बेलामा त्यही सुतुका सालाका पातमा रात तर्दाखेरि मेरो जुन मैले सन्तान गुमाई थिएँ त्यहाँ उहाँलाई देखेपछि म एकदम बिराएर बोलाएर
1: मेरो घटनाले रामको जुन एउटा लाइफ स्टाइलको थियो त्यो स्टोरीले आमाले जुन सुन्दा उहाँले जुन कुरामा बिते परेर बितेको हाम्रो नेत्रमा पहिलो जन्मेको दाई चाहिँ उहाँलाई सम्झाउनु भयो र उहाँ त्यो बच्चाको याद आयो त्यस पछाडि होइन यो जीवन त्यस्तै भएको आफूसँग भएको त्यो घटना जस्तो उहाँलाई लाग्यो र अब चाहिँ त्यसमा एकचित्त भएर त्यो रामायणमा उहाँ चाहिँ लम्पट नै हुनुभयो।
0: ठिक छ ल आमा, अब यो तपाईँसँग कुरा गरेर त धेरै अब यत्रो वर्षको कुराकानी हामी एक किसिममा सक्दैनौँ पनि, पछि समय रह्यो भने हामी पछि कुरा गरौँला। अब आज चाहिँ अब तपाईँले रविकृत रामायणको आठ काण्ड मध्ये कुन काण्ड सुनाउनुहुन्छ हामीलाई?
2: अयोध्या काण्ड सुनाउँछु।
0: ल अब सुरु गर्नुहोस्, तपाईँको सुरु गरौँ, त्यसपछि बिचमा फेरि हामी छोरी कुराकानी पनि गर्छौँ। ल अब हजुर कहाँबाट सुरु गर्नुहुन्छ? हजुरको जुन शैली छ आज हाम्रो दर्शक श्रोताहरूलाई आमा कमला देवी घिमिरेले आफूले बचपन कालदेखि आफ्नो जीवनमा घटेका घटनाहरूसँग यसलाई रिलेट गरेर समाहित गरेर यो रविकृत रामायणलाई कण्ठस्थ गर्नुभएको छ, त्यो उहाँकै शैलीमा उहाँकै मुखारवृन्दबाट आज हामी यहाँसम्म प्रस्तुत गर्न लागिरहेका छौँ। आमा कमला देवी घिमिरे हजुर।

कदम गमला छाडनु भयो जानु परछ घरमा भर्ती भर छुना पहु बस्छु म त साथी दर्शन पाउँदा।

0: कुरानमा एकदमै एउटा हामीले सामान्य यो नेपाली भाषामा लेखिएको अब तपाईँले भन्दा भन्दै हामीले पनि बुझिरहेका छौँ, कथा बुझिरहेका छौँ, जुन एउटा श्लोक शैलीमा पनि छ यो कति पुरै तपाईँले चार घण्टासम्मको लगातार चाहिँ कण्ठ सुनाउन सक्छु भन्नुभयो होइन? अहिले अहिले चाहिँ यहाँले भन्नुभएको यो पहिलो काण्ड कति दोस्रो काण्ड यहाँले भनिरहनु भएको छ,
1: दोस्रो काण्ड भनिरहेको छु
0: हजुर। अब यो तपाईँलाई यो कण्ठ गर्न कति समय यदि लागेको थियो आमा, केही सम्झना छ यहाँलाई?
1: यो छ महिना त मैले कण्ठ गरेँ।
0: ए ठिक छ। अब यो यसरी यहाँले यो चार घण्टासम्मको सबै अन्य कार्यक्रमहरूमा कहीँ कहीँ त्यसरी सुनाउनु पनि भएको छ पहिला पहिला?
1: मैले दुईखेर सुनाएँ, नन्दमाया सुनाएँ, बाह्र बजेसम्म भजन गाएर बाबा बाह्र बजेबाट रामायण भन्न थालेको, बिहान चार बजेसम्म मैले रामायण भन्नु, चार बजेसम्म रामायण भन्दा तपाईँको तीन घण्टा भन्न भनेर गुरुजनले भन्नुहोस्, सामाजिक योग्यमा म गएथेँ पूजामा, अनि त्यहाँबाट त्यहाँ भनेको सुनेर सालजुङ त्यहाँ बजारमा एउटी महिला आउन रहेछ, उहाँले बोलाउन लागेपछिमा त्यहाँ गएर पनि बाह्र बजेसम्म भजन गएर चार बजेसम्म फुलपाती खेलाउने बेलासम्म मैले रामायणले भने, अन्त तीन ठाउँ मैले थोरै थोरै भने, त्यहाँदेखि थप भएको धेरै वर्षको भयो, अहिले बाह्र तेह्र वर्षको भयो, मैले भक्तको साथ पनि मैले पाइनँ, रामायण भन्ने ठाउँ पनि पाइनँ, त्यसो गर्दाखेरि म अहिले फुटफुक्कै बाह्र बोक्छु, त्यही आज हजुरको साथ पाएँ र मैले यसरी मैले हजुरलाई थोरै भए पनि मैले आज सुनाउँछु भन्न
0: एकदमै। आज तपाईँले मलाई सुनाउनु भएको होइन आमा, आज संसारभरिबाट नेपालीहरूले तपाईँलाई देख्न र सुन्न सक्नुहुन्छ। यो कार्यक्रम संसारभरि आज हाम्रो प्रसारण हुन्छ, संसारभरि रहनुभएका नेपालमा मात्रै होइन विदेशमा रहनुभएका नेपालीहरूले पनि आज यो कार्यक्रम मार्फत तपाईँलाई सुन्न र बुझ्न सक्नुहुन्छ। र अब आज दर्शक श्रोताहरूलाई म भन्न चाहन्छु कि यस्तो हाम्रो आमाहरूले स्कुल पढ्न पाउनु भएन, धेरै आमाहरू गाउँघरमा भेटिनुहुन्छ, उहाँहरूले स्कुल जानु भएन तर पनि धेरै कविताहरू कथा यस्ता श्लोकहरू उहाँले कन्ठस्थ सुनाउनु भएको मैले पनि पटक पटक सुनेको छु धेरै आमाले, त चार घण्टासम्म यति लामो एउटा पुरै उसलाई नै एउटा चाहिँ कृतिलाई नै कन्ठस्थ सुनाउनु भएको प्राय मैले देखेको छैन, भेटेको छैन त्यस्तो आमाहरू त्यस्तो बुवाहरू। मैले अघि भने तपाईँका छोराले पढेर र उहाँले चाहिँ त्यो कथाहरूको सार जसरी भागवतमा भन्नुहुन्छ मिलाएर भन्नुहुन्छ, तर तपाईँले यसलाई कण्ठस्थ रूपमा यहाँले चाहिँ किताबमा हेरिकन यसरी भन्नुभएको छ, यो एउटा चाहिँ तपाईँमा भएको एउटा अद्भुत खुबी नै हो, हामी त्यसलाई सलाम पनि गर्छौँ। आज यो कार्यक्रममा जति हामी सक्छौँ तपाईँको यो कथा हामी सुनाउने नै छौँ आमा। अब फेरि यहाँलाई सुरु गर्न अनुरोध गरेँ, अब जहाँ रोकिएको थियो त्यहीँबाट सुरु गर्न सक्नुहुन्छ, यहाँले सम्झिनु भएको छ?
1: माथि।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
2: बनाएर आम नरसंहार मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटालीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
3: सर्वप्रथममा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
4: मनी लन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेललाई विभागबाट प्रहरी पक्राउ पुगेर अनुसन्धान प्रयोजनको लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। प्रहरी पक्राउ पुगी सूचित भई आज पहिलो पटक 7 म्याद थप्ने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश साइन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमजिम अहिले न्यायाधीश प्रसाद पौडेललाई अन्य हिरासतमा राख्न पठाइएको छ।
3: उनका अनुसार विभागले 20 हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
5: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने पक्षमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तार गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाधार तथ्य पक्षमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याहमा काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
6: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावलाई नियुक्त गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र स्वर्णिम वागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले त निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
3: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
6: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्नेकै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रविन्द्र सेनको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
3: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
6: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिक्किमको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममै कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनुभएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
3: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
7: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्। अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
3: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्। त्यो चाहिँ के त फेरि
7: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ भोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय भोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ समस्या भएको मात्रै हो।
8: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
7: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेछौँ।
3: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 पीएम

0: आज विक्रम सम्वत 2083 साल असार 10 गते बुधबार, जेठ शुक्ल दशमी, 24 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेशसभा खारेज र राष्ट्रसभा गैर दलीय हुनुपर्ने राष्ट्रपाको प्रस्ताव, विस्थापित सुकुमवासीलाई 7 दिनभित्र होल्डिङ सेन्टरबाट पनि निस्कने निर्देशन, सरकार तानासही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष, उपाध्यक्ष पौडेललाई 7 दिन हिरासतमा राख्ने आदेश, एकसाथमा 50 कर्मचारीको राजीनामा, 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको भेड़ापालक किसानलाई आधुनिकतासँग जोड्दै गाउँपालिका शीर्षकको शुभ समाचार।
0: बागलुङको निसीखोला गाउँपालिकाका अधिकांश किसानले परम्परागत भेड़ा पालन गर्दै आएका छन्। एउटै परिवारले सयौंको संख्यामा भेड़ा पालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन्। किसानलाई व्यावसायिक बनाउनका लागि निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ। चालू आर्थिक वर्षमा भेड़ा पालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ। किसानले भेड़ालाई खोरमा नभई आकाशमुनि खुल्ला छोड्ने गर्थे। खुल्ला छोड्दा चिसोले मर्थे, विभिन्न रोग लाग्ने र चोरी हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेड़ाको बच्चा खरिदका लागि चालू आर्थिक वर्षमा 1,12,00,000 विनियोजन गरेको थियो। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। भेड़ाका बच्चा खरिदका लागि दुई पटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाई छ। खोर र खानेपानी निर्माणका लागि 62,94,759 ठेक्का लगाई धमाधम काम भएको भन्दै 12,00,000 औषधि खरिद समेत भइसकेको पुन बताउनुहुन्छ। खोर निर्माण र खानपानका लागि 2083 जेठ 6 टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा पाएको उहाँको भनाई छ। सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने पुनले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको प्रत्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपति प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको छ। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति समयले तयार पारेको दस्तावेजमा भनिएको छ राजपा स्थित नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अभाव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको जनाउनु भएको छ राष्ट्रपा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेको सुधार बारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको उहाँले बताउनु भएको छ संविधान संशोधनको अबको आधार सुशासन स्थायित्व प्रतिनिधित्व र नागरिकको हित हुनुपर्छ हामी व्यापक राष्ट्रिय संवाद विज्ञहरूको सुझाव नागरिकको सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका पक्षमा छौं उहाँले भन्नुभएको छ राष्ट्रपाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई नै निर्विरोध निर्वाचित गरेको छ 2079 असार 7 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो राष्ट्रपाको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैर दलीय राष्ट्रिय सभा सभापतिमा लामिछानेको निर्विरोध 99 केन्द्रीय सदस्यको निर्वाचन आज मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई कान्तिपुरले खबर छापेको छ
0: सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा खबर छापिएको छ पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी विरूद्ध नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने भएको छ पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ एमाले पौडेललाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरेको छ पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ परेका पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो विष्णु पौडेललाई अपमानपूर्ण ढंगले पक्राउ गरियो उहाँसँग पीएसओ छ राज्यको खबरमा हुनुहुन्छ आज हिजो मंगलबार काठमाडौँ आउँदै हुनुहुन्थ्यो त्यो कुरा थाहा पाउँदा पाउँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गर्यो उहाँको पक्राउ प्रतिशोधपूर्ण छ गैर न्यायिक छ कानूनी राज्य र विधिको शासनको बरखिलाफमा छ एमाले संसदीय दल विरोध गर्दछ एमाले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ अध्यक्ष केपी शर्मा ओली सहित बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै सांसद गुरू बरालले भन्नुभयो उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो यसका विरूद्ध संसदमा एमाले सशक्त प्रतिवाद गर्छ यो विधिको शासन विपरीत हो मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी पराजित कदमहरू विरूद्ध आवाज उठाउने निर्णय भएको छ बैठकमा उपाध्यक्ष ओलीले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्नुभएको थियो देशमा राज्य आतंक चलेको टिप्पणी एमाले सरकार तानाशाही स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाएको छ अध्यक्ष ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले देशमा राज्य आतंकको बर्बरता भएको निष्कर्ष निकालेको हो बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा अधिनायकवादी बाटोमा छ यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको आरोप लगाउनु भएको छ त्यसै गरी एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड हुनुपर्ने बताउनु भएको छ व्यवसायी मालपानीको गाड़ी उपयोग गर्नेमाथि अनुसन्धान गर्न माग वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले व्यवसायी कमल किशोर मालपानीको गाड़ी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ विशेष अदालतमा विष्णु पौडेलको पक्राउ विरूद्ध प्रस्तुत हुनुभएका बडालले विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका लागि समातिएको उल्लेख गर्नुभएको छ सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
2: Thank you. सरकारले विस्थापित सुकुम्बासीलाई 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सूचना जारी गर्दै 12 असारभित्र सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिद्वारा जारी सूचनामा विस्थापितलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले सोही अनुसार होल्डिङ सेन्टर छाड्ने निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने उल्लेख छ। सरकारको अल्टिमेटमले विस्थापित सुकुम्बासी थप अन्यलमा परेको गुनासो गरिरहेका छन्। होल्डिङ सेन्टरहरूमा बसिरहेका विस्थापित सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बढ़ाएको बताउँछन्। भक्तपुरको नगरकोट स्थित होल्डिङ सेन्टरमा बसिरहेका इन्द्र बहादुर थापाका अनुसार हिजो मंगलबार त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबाव स्वरूप फारम भराइएका छन्। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। विस्थापित सुकुम्बासी झनै अन्यलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने के गर्ने चिन्तामा पर्यो। कान्तिपुर दैनिकले खबर लेखेको छ।
0: अख्तियार भू परिवहन आयोगले पासपोर्ट खरिद प्रक्रियामै अनियमितता भएको दावी गरेको छ। आयोगले राज्य कोषमा नोक्सान हुने गरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यकताभन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दावी गरेको हो। बोलपत्रको शर्तमा दैनिक 6,000 पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा मेसिन जगेरामा हुनुपर्ने उल्लेख थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गराएको उल्लेख छ। दैनिक 6,000 पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रति घण्टा 500 दरले पासपोर्ट छाप्ने भए दुईवटा र प्रति घण्टा 1,000 दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने बोलपत्रको शर्तमा थियो। पासपोर्ट ठेक्का प्रकरण प्रक्रियामै अनियमितता भएको अख्तियारको दावी शीर्षकको यो खबर हो।
2: मध्यान्न राष्ट्रिय दैनिक लेख्छ अन्यलमा आधा अध्यादेश शीर्षकमा खबर। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुन अघि 8 अध्यादेश ल्याएको थियो। तीमध्ये आधा अर्थात 4 अध्यादेशको भविष्य अन्यलमा परेको छ। अन्यलमा परेको अध्यादेशमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 पनि अघि बढ़न सकेको छैन। सरकारले अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया अघि नबढ़ाउँदा विधेयकले परिमार्जन गरेका प्रावधानले दीर्घकालसम्म ऐनको रूपमा मान्यता पाउने विषय अन्यलमा परेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 अन्यलमा परेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पनि अगाडि बढ़न सकेको छैन। संसदको अधिवेशन नरहेका बेला ल्याएका 8 अध्यादेश मध्ये आधा अर्थात 4 अध्यादेश भने अघि बढ़ेको छ।
0: बर्ड फ्लूको मारमा व्यवसायी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 58 भन्दा बढ़ी स्थानमा संक्रमण देखिएको हो। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत जिल्लाका किसानले पालेका पंक्षीमा संक्रमण फैलिएको हो। नियन्त्रण तथा रोकथामका क्रममा 5,69,000 भन्दा बढ़ी कुखुरा तथा अन्य पंक्षी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले आपतकालीन जैविक सुरक्षा उपाय कड़ा बनाएको छ। 9,89,000 अण्डा र करिब 1,95,000 किलो दाना समेत नष्ट गरिएको छ। दाहालले भने बर्ड फ्लू संक्रमणले कुखुरा व्यवसायलाई ठूलो आर्थिक क्षति पुगेको छ। बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो जुन मुख्य रूपमा पंक्षीहरूमा लाग्छ। यो रोग कुखुरा, हाँस, टर्की लगायत चराचुरूङ्गीमा छिटो फैलिन्छ। केही प्रकारका बर्ड फ्लू भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ। सामान्य अवस्थामा मानिसमा यसको जोखिम कम हुन्छ। बर्ड फ्लू संक्रमण भए कुखुरालाई दाना र पानी खान, सास फेर्न गाह्रो हुने, घाँटी र टाउको सुन्निने, अण्डा उत्पादनमा कमी आउने, हरियो वा सेतो दिशा हुने, निष्क्रिय हुने जस्ता लक्षण देखिने विभागले जनाएको छ। यस्ता लक्षण देखिएमा तुरन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्दछ।
2: सैन्य शक्ति प्रवर्धनमा सरकारको ध्यान, गोर्खापत्र दैनिकले खबर छापेको छ। सरकारले नेपालको सैन्य शक्ति र डायस्फोरा क्षेत्रको वृहत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड़ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत सैन्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ।
0: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्। राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सहसचिव सरहका कर्मचारी पनि छन्। 5 सहसचिवको राजीनामा स्वीकृत भइसकेको